0: sundayınca geriye barkadı yeten kimin bitirmez yani kaç.
1: खुशीको खबर
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू
2: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
3: मोबाइल नम्बर 9868719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: कक्षा 11 मा भर्ना खुल्यो।
5: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 का लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिम बहादुर भण्डारी, मोबाइल नम्बर 9849405052 र 9858822504।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गए सन्च हुन्न भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू,
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, काटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
5: तपाईँको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
11: सृजना नर्सरी एन्ड एग्रो फार्म।
5: यहाँ फलफुलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
11: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
5: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
11: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
5: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
12: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
13: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
14: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
13: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
15: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
16: डाक्टर द्वारा उपचार हुने रोगहरू
15: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
16: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
17: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
18: बदमासी आएको सरकारै छ हाम्रो वनमा। ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
19: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
20: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
19: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
20: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
19: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
20: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
21: मेरी आमोइनी घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ?
22: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
21: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
22: यसका बाजे लाटाले हाँडेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
23: हामी कहाँ साल किचौ अजना सालको चौका झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
24: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9458714894।
25: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
25: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
26: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
25: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
26: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98578 20756।
0: रक्तदान जीवन दान
1: महादान रक्तदान रक्तदान गरी गरौ जीवन दान।
2: रक्तदान जीवन दान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
25: मिति यही जेठ 30 गते शनिबार,
2: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849900000 र 9858854880।
3: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: दैक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 29 गते शुक्रबार जुन 12 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि विश्व बाल श्रम विरूद्धको दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: समयमा खरिद नहुँदा देशभर रेबिज विरूद्धको खोप अभाव। मधेसका 25 पालिकाले 62 करोड राजस्व बुझाउन बाँकी। आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने।
1: राष्ट्रिय प्रयोगशाला संचालन सम्बन्धी विधेयक संसदीय समितिमा। बदमाशी गर्ने व्यक्तिलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न सुझाव। मनसून भित्रिन अझै एक दुई दिन समय लाग्न सक्ने।
0: वैदेशिक रोजगारीमा जाने यस सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्य दल गठन। कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद। अधीन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार।
1: इरान र अमेरिका बीच शान्तिवार्ता टुंगो लागेन। दुवै देशबाट तीव्र आक्रमण। कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह। द्वन्दका कारण विश्वभर 54 लाख विस्थापित भएको एक अध्ययन सार्वजनिक।
0: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिकालाई 2-0 पराजित। विश्वकप फुटबलमा दुई खेल हुने। क्यानाडा पहिलो जीतको खोजीमा। अमेरिकाले गएको सामना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधनका लागि मसौदा लेखनको काम शुरू भएको प्रसंग।
1: संविधान संशोधन बकसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार पार्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनीतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महान्यायाधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन प्रारम्भ गरिरहेको बताउनु भएको हो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद संघीयताको प्रभावकारिता, कार्यान्वयन, प्रदेश र स्थानीय तह निर्वाचन, न्यायालयमा सुधार सहितका विषयमा सुझाव दिइएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा छलफल गरेको थियो। प्रथम राष्ट्रपति डाक्टर यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसंघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने समेत उहाँले बताउनुभयो। यसै कार्यदलको सदस्य सचिव सुविधिका अनुसार पूर्व राष्ट्रपतिदेखि नागरिक संघ समेत कार्यदलले सुझाव संकलन गरेको छ। उहाँले शासकीय स्वरूप अहिलेकै ठिक छ वा पूर्ण संसदीय वा संशोधित संसदीय रहने, प्रत्यक्ष निर्वाचित कार्यकारी रहने लगायतका विषयमा पनि प्रश्न गरिएको पनि बताउनु भएको छ।
0: प्रतिनिधि सभाका सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको हिजो बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिंग्या नेपाल आएकाले उनीहरूलाई फर्काउनु पर्ने माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने बिता हटाउन माग गर्नुभयो। सांसद लीमा अधिकारी आचार्यले भने विराटनगर एकीकृत बस्तीको नाम मात्रको बनेको र यस्तो सुकुम्बासी को आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गर्न ध्यानाकर्षण गराउनु भयो। सांसद विपिन कुमार आचार्यले शून्य समयमा सांसदले उठाएका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाएर समाधानको प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद शोभा खनालले प्रदेश अस्पतालमा गोरखामा स्वास्थ्य उपकरण पठाउन माग गर्नुभयो भने सांसद सन्दीप राणाले पाल्पामा औद्योगिक विकास हुँदा वातावरणमा समस्या आएको, सड़क धुलाम्य भएर पशु चौपायाले घाँस खान नहुने अवस्था भएकाले औद्योगिक विकास गर्दा वातावरण नबिगार्न पनि सरकार सरोकार भएका निकायको ध्यान आकर्षण गराउनुभयो। सांसद समीना मियाले स्वास्थ्य बीमा कार्यक्रम अझै उपेक्षित भएकाले प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद समीक्षा बासकोटाले विगतमा भएका भ्रष्टाचारका काण्डको छानबिन गरी दोषीलाई कानूनी कार्यवाहीमा ल्याउनुपर्नेमा पनि जोड़ दिनुभयो। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि संघीय संसदका दुवै सदनमा छलफल भएको छ। प्रतिनिधि सभाको बैठकमा बुधबारदेखि नै छलफल भएर बिहिबार समाप्त भएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभयो। त्यसपछि राष्ट्रिय सभाको हिजोकै बैठकमा अर्थमन्त्री वाग्लेले छलफलका लागि बजेट प्रस्तुत गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ 29 अर्थात आज र असार 1 गतेको समय तोक्नु भएको छ। प्रतिनिधि सभामा भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले आफूले 2 रूपियाँ पनि बदमाशी वा बेमानी नगरेको दावी गर्दै सार्वजनिक जिम्मेवारी नै त्याग्नको लागि पनि आफू तयार रहेको तर त्यसलाई पुष्टि गर्नुपर्ने चेतावनी दिनुभयो।
3: सोडेम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालय बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ। सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौंला। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस्। शुभकामना।
0: आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयकमा भएको सामान्य संशोधनलाई लिएर आफू विरूद्ध संगठित रूपमा आक्रमण भइरहेको उहाँको भनाई छ। संसदमा प्रस्तुत गरिसकेपछि पनि आर्थिक विधेयकमा भएको संशोधनले करका दर प्रभावित हुने भन्दै अर्थमन्त्रीको संसदभित्र र बाहिर पनि आलोचना हुँदै आएको छ।
1: कम्बोडियन सरकारले अवैध धन्दामा संलग्न नेपालीलाई आजसम्ममा मुलुक छाड्न आदेश दिएको छ। नेपाली नागरिकका लागि जारी गरेको यो 8 अर्थात अन्तिम आदेश हो। आदेश पालना नगर्ने कसूरदारलाई कसूरको मात्रा हेरी 2 वर्षदेखि आजीवन कैद सजाय र 1,25,000 5,00,000 अमेरिकी डलरसम्म जरिवाना गर्ने कम्बोडियन सरकारले जनाएको छ। यसअघि 7 पटकसम्म आदेश जारी गरिसकेको कम्बोडियाले थाइल्याण्ड स्थित नेपाली दूतावासको अनुरोध पछि अन्तिम पटक भनेर आजसम्मका लागि अन्तिम म्याद तोकेको थियो। यसैबीच तस्करले प्रति व्यक्ति 6,00,000 असुलेर नेपाली युवालाई कम्बोडिया पुर्याएर अवैध कल सेन्टरमा बदुवा मजदूरका रूपमा काममा लगाउँदै आएका छन्। कम्बोडियन सरकारले नेपाली नागरिकलाई मुलुक छाड्न आजसम्मको समय दिएको छ। हाम्रो अनुरोधमा उसले जारी गरेको यो अन्तिम पटकको समय हो, थाइल्याण्ड स्थित राजदूत धनबहादुर ओलीले भन्नुभयो।
0: यसैबीच सर्वोच्च अदालतले व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन नेकपा माओवादी सेनाका ब्रिगेडियर कमाण्डर गोविन्द बहादुर बटलालाई 10 वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको आदेश उल्ट्याउँदै बिहिबार यस्तो आदेश हिजो सुनायो। सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार तत्कालीन मुलुकी ऐन अदालती बन्दोबस्तको 188 नम्बर बमोजिम बटालालाई 10 वर्ष कैद सजाय तोकिएको हो। अदालती बन्दोबस्तको 188 नम्बरमा जन्मकैद गर्नुपर्ने खालका मुद्दामा न्यायकर्तालाई लागेमा ऐनले हुने सजायमा घटाई तोक्न सक्ने व्यवस्था रहेको छ। सर्वोच्चले सवारी चालक संकल्प भनिने अर्जुन कार्कीलाई भनी सफाई दिएको छ। व्यवसायी श्रेष्ठको कोटेश्वर स्थित घरमा जनमुक्ति सेना 3rd Division सम्पर्क कार्यालय भाडामा राखिएको थियो। 2064 चैत 14 उक्त कार्यालयबाट 17,00,000 नगद सहित हतियार चोरी भएको थियो। तत्कालीन माओवादीले सो घटनाको छानबिनका लागि 3rd Division कार्यालयबाट बटलालाई खटाएको थियो। बटलाले 2065 वैशाख 7 श्रेष्ठ लगायतसँग सोधपूछ समेत गरेका थिए। पछि वैशाख 15 राति 2 बजे श्रेष्ठको घर परिवार सुतिरहेको बेला बटला त्यहाँ पुगेका थिए। श्रेष्ठलाई नियन्त्रणमा लिई चितवनको शक्तिखोर पुर्याइएको थियो। वैशाख 28 राति शक्तिखोरमा श्रेष्ठको टाउको, छाती र तिग्रामा कुटपिट गरी मरणासन्न गरिएको थियो। उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा भालु ढुङ्गामा श्रेष्ठको मृत्यु भएपछि शवलाई तन्नामा पोको पारी ढुङ्गा बाँधेर नारायणी नदीमा फालिएको सरकारी वकिलको दावी छ। शव बोक्न र फाल्न डिभिजनकै बोलेरो गाडी प्रयोग गरिएको पाइएको थियो। 2065 वैशाख 28 बिहान नारायणी नदीमा श्रेष्ठको शव फेला परेको थियो। त्यसपछि श्रेष्ठकी श्रीमती रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरिएको भन्दै किटानी जाहेरी दिनुभएको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालाहरूमा बदनीतपूर्वक काम गर्नेलाई कार्यवाहीको सुझाव तथा चिकित्सकको असहमति.
4: यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि. नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला, टिचिङ हस्पिटलले लिँदैन.
0: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन. कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद. अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार लगायतका खबर बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्.
6: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ.
5: हामी कहाँ उपलब्ध सेवाहरू:
7: दाँत निकाल्ने,
5: नयाँ दाँत राख्ने,
7: झिक्न नपर्ने गरी दाँत राख्ने,
5: दाँत भर्ने, दाँत सफा गर्ने,
7: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
5: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा.
8: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा. सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल. मोबाइल नम्बर 98560 38443 र 98105977.
6: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ. बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ. थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121998918.
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz.
1: भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिण बंगालको खाड़ीबाट आएको मनसुनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखिएको छ. तर जल तथा मौसम विज्ञान विभागले भने मनसून प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको हो. यद्यपि अबको केही सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो.
10: अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ, भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा देखि किन भन्दाखेरि मनसुन स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु र पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी पश्चिम वायुको प्रभाव भन्छौँ. त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो. त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, विस्थापित गर्न सकेको अवस्था छैन. त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्रन सक्ने अवस्था देखिरहेन. त्यस्तो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिम क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्छ.
1: नेपालमा सामान्यतया मनसून जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ. गत वर्षभरि मनसून औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो.
0: अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर, कान्तिपुर दैनिकको भित्री पन्नामा वैदेशिक रोजगारीमा जानेको सेवा शुल्क निर्धारण गर्न बने उच्चस्तरीय कार्यदल शीर्षकमा होम कार्कीले लेख्नु भएको छ. युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ. 5 साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई भनिएको छ. श्रम मन्त्री रामजी यादवले वैशाख 22 जेठमा मन्त्री स्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको समक्षमा 7 सदस्यीय समिति गठन गर्नुभएको हो. समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्याङ्क कार्यालय, चार्टर एकाउन्टेन्ट र आप्रवासन विज्ञ छन्. सदस्य सचिवमा वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव रहेका छन्. गन्तव्य मुलुक, श्रमिकको प्रकृति र प्राप्त हुने मासिक आयका आधारमा 5 साताभित्र सेवा शुल्क सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ. दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकमा माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर पनि छ। बसाई सराई रोकियो, 200 भन्दा बढ़ी घर परिवारमा दालचिनी मुख्य आमदानीको स्रोत भनेको खबरमा उल्लेख गरिएको छ। मधेसका 25 पालिकाले बुझाएनन् 62 करोड़ राजस्व, प्रदेश सरकारले रोक्यो अनुदान शीर्षकमा शिवपुरीले रौतहटबाट लेख्नु भएको खबर छापिएको छ। पहिला पनि पटक पटक राजस्व दाखिला गर्न पत्राचार गरिएकामा पालिकाहरूले व्यवस्था गरेको पाइयो। स्थानीय तहको यस्तो कार्यले संघीय शासन व्यवस्थापनमाथि नै प्रश्न उठ्छ। स्थानीय सरकार स्वायत्त हुन्, कानून भन्दा माथि होइनन्। अर्थमन्त्री युवराज भट्टराई, जो मधेस प्रदेशको हुनुहुन्छ, उहाँको प्रतिक्रिया सहितको खबर छापिएको छ। अर्को खबर, पहिलो पन्नामा खरिद ढिलाइले देशभर रेबीज खोपको अभाव भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको छ। काभ्रे प्लान्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरूआ रोग अस्पताल पुग्नुभयो। यति टाढा धाउनुको उद्देश्य थियो रेबीज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उहाँ रेबीज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पताल पुग्नु भएको थियो। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलिखेल स्थित सरकारी संस्थामा पनि पुग्नुभयो। त्यहाँ पनि खोप पाइएन। खोप तत्काल उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलाई महामारी तथा रोग नियन्त्रण महाशाखाले पनि अनुरोध गरेको छ। अर्को खबर, अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिश गरिएको बारेमा छ। विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव गएको हो। सरकारको 100 बुँदे शासकीय सुधार कार्ययोजनाको 74 ख बमोजिम विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो।
11: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा इतिहासमै ठूलो वित्तीय अपराध बिचौलिया भट्टदेखि व्यावसायिक घरना विरूद्ध एकैपटक 4 मुद्दा दायर शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै धरनारत 8 समूहलाई माइतीघर मण्डलामा भेटेर गृहमन्त्री गुरूङको आग्रह, सरकारले सबैको माग पूरा गर्छ घर फकिनु शीर्षकमा पनि खबर छ। त्यस्तै बाजुरामा बाढ़ीको एक वर्ष भत्किएकै घरमा अधिकांश बाढ़ी पीड़ित 210 मध्ये 17 परिवार पूर्ण विस्थापित शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्री पण्डामा आगामी बजेटमा क्रिट भन्दा ठूला आयोजना लगानी गर्ने सरकारको योजना शीर्षकमा मध्य प्रदेशको खबर छ। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसहमत रूपमा पारित गराएको छ। यो सँगै प्रदेशको आगामी बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढ़ेको बिहिबार बसेको प्रदेश सभा बैठकमा 3 नीति तथा कार्यक्रममाथि विस्तृत छलफल सम्पन्न भएपछि सभामुख राम आशिष यादवले निर्णार्थ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यस्तै ब्रोकरबाट मार्जिन सुविधा लिएर शेयरमा लगानी 13-31 कम्पनीलाई स्वीकृत तर एउटाबाट मात्रै कर्जा प्रवाह शीर्षकमा खबर प्रकाशित छ भने अर्को भित्री पृष्ठमा नेपाल भारत सीमा व्यवस्थापन सम्बन्धी संयन्त्रको बैठक बस्ने शीर्षकको खबर पनि छ। त्यस्तै निर्वाह भत्ता रोकिएपछि वीरका आवश्यक चिकित्सक आन्दोलनमा शीर्षकमा खबर छ भने साझा सहमति खोज्न संस्थापन र देउबा समूह लचक बन्दै शीर्षकमा अर्को खबर प्रकाशित छ।
0: प्रश्न सोध्नेलाई अर्थमन्त्री वाग्लेको चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्टको भित्री पन्नामा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छापिएको छ भने अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार गरिएको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो। शिक्षा मन्त्रालयले बिहिबार गृह मन्त्रालयले पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाउनको लागि अनुरोध गरिएको छ। बागमतीमा रोकिएनन् नयाँ सार्वजनिक सवारी दर्ता, अन्य प्रदेशमा निषेध शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। बागमतीको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयले संघको निर्णय अटेर गर्दै नयाँ सार्वजनिक यातायात दर्ता नियमित गरिरहेका छन् तर अन्य प्रदेश मन्त्रालयले संघ सरकारको परिपत्र अनुसार दर्ता रोकेको खबरमा उल्लेख गरिएको छ। भूमिहीन नागरिक

0: हिजो बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा सुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमण प्रत्याक्रमले युद्ध विरामलाई खतरामा पारेको भन्दै पूर्व मध्य पूर्वमा शान्ति स्थापना कायम गर्नका लागि कूटनीतिक उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले मध्यपूर्व लामो युद्धका कारण गहिरो संकटमा तानिएको उल्लेख गर्दै त्यसको प्रभाव उक्त क्षेत्रभन्दा बाहिरसम्म पुगेको समेत बताउनु भएको हो र द्वन्द र उत्पीड़नका कारण विश्वभर सन् 2025 झण्डै 44 लाख मानिसहरू विस्थापित भएका छन्। यो सँगै विश्वभर शरणार्थी वा अशरणार्थी शहरको जीवन जिउन बाध्य मानिसहरूको कुल संख्या 4,16,00,000 पुगेको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी मामिला सम्बन्धी उच्च आयुक्त यूएनएचसीआरको प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो।
1: साझा खबरमा अब खेल खबर। विश्वकप फिफा विश्वकप 2026 उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको छ। मेक्सिकोको आइकोनिक एन्टको रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले एक एक गोल गर्नुभयो। दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले 3 रातो कार्ड देखाएका थिए। खेलको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै शुरूआती अग्रता दिलाउनुभयो। सोही समूहको दोस्रो खेल अहिले बिहान पाउने 8 बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाको बीचमा हुनेछ। सह आयोजकका रूपमा स्वत विश्वकपमा छनौट भएको क्यानाडा घरेलु मैदानमा पहिलो जीतको प्रयासमा हुनेछ। क्यानाडाको बोस्निया एण्ड हर्ज गोविनासँग प्रतिस्पर्धा गर्दैछ। दुई टोलीले पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा उनीहरूको बीचमा पहिलो खेल हुनेछ। 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको बिहिबार राति भव्य उद्घाटन भयो। पहिलो पटक 3 राष्ट्रद्वारा आयोजित विश्वकपको मेक्सिकोको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिएको हो। मेक्सिकोको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित विश्वकपको भव्य उद्घाटन हुँदा गायिका साकिराले प्रतियोगिताको आधिकारिक गीत लेट्स गो प्रस्तुत गर्नुभएको थियो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालामा बदली पूर्वक काम गर्नेलाई कार्यवाहीको सुझाव तर चिकित्सकको असहमति।
1: बुझाइ कुराकानी कार्टुन लगायतका सामग्रीहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलवासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: नया युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
6: रासायनिक, भौतिक र जैविक
7: मात्रै भन्ने शब्द आयो त्यहाँ। अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देखेला यसले।
8: डाक्टर सुभाष आचार्य जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
9: आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्ड ओभर कसलाई गर्नुभयो, कहाँ ह्यान्ड ओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त

0: आमको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त.
1: सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ.
2: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
3: यसमा चाहिँ सञ्चालक समिति भनेर जुन पोर्टोले भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट विकी एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ. अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, सञ्चालक समितिमा राख्नु पर्ने जस्तो मैले महसुस गरेको छु. कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु.
2: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रस्तीज्यूलाई म हार्दिक अनुरोध छ.
4: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ. पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ. त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन. यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ. जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो.
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ. छोटकरीमा यहाँको विचार
5: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने. डिजिटल फोरेन्सिकको अहिले कुरै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ. भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो, त्यसलाई पनि त हाम्रो फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ. हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन. पहिला हामीले यो ऐन आउन दिनुपर्छ.
2: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ. यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउन छ.
6: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अगाडि दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ. आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ. आई यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, नबुझेर पनि केही गल्ती भयो भने यो त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला. डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो. किन यो झमेलामा कसले पढिरहने, हाम्रो विज्ञतै पुग्दैन, पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने. त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, छानबिन गर्ने विज्ञले राइदिने. त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट.
2: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु विचार राख्नको लागि अनुरोध गर्दछु. मान्यज्यू
7: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि. मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु. विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु. र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने, ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन, कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु. र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू.
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बारेको यो छलफल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
8: समयमा खरिद नहुँदा देशमा रेबिज विरूद्धको खोप अभाव, मधेसका 25 पालिकाले 62 करोड़ राजस्व बुझाउन बाँकी, आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने,
2: राष्ट्रिय प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयक संसदीय समितिमा, बदमाशी गर्ने व्यक्तिहरूलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न सुझाव, मनसून भित्रिन अझै 1-2 दिन समय लाग्न सक्ने,
8: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन, कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद, अधीन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार,
2: इरान र अमेरिका बीच शान्तिवार्ता टुंगो लागेन, दुवै देशबाट तीव्र आक्रमण, कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह,
8: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिका 2-0 पराजित, विश्वकप फुटबलमा आज 2 खेल हुने, क्यानाडा पहिलो जीतको खोजीमा, अमेरिकाले पाराग्वेको सामना गर्ने.
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अर्थमन्त्री स्वर्णिम वागले, जसले अहिले संसदीय समितिहरूमा पुगेर पत्रकारहरूले नै माइक्रोसफ्ट वर्ड चलाउन सक्दैनन् कि क्या हो भनेर प्रश्न गर्नुभएको छ। बजेटमा केही पन्ना गायब गरिएको भनेर विभिन्न संचार माध्यममा खबर पनि आइराखेका छन्। भलै उहाँले दुई रूपियाँ पनि बदमाशी गरेको पुष्टि गर्न सक्ने हो भने आफूले मन्त्री र अरू सार्वजनिक पदबाट छोड्ने भनेर घोषणा नै गर्नुभएको छ। एउटा बद्ध कोठा देखाइएको छ, कोठाभित्र सोफा छ, सोफामा अर्थमन्त्री वागले जस्ता देखिने व्यक्ति, अगाडिपट्टि टेलिभिजनमा त्यहाँ फुटबल हेरिराखेको जस्तो देखाइएको छ र एउटा औंला टीभीतर्फ तिर्साउँदै केही भनिराखेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, के खेलेको यसले, यो खेलाडीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो।
8: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गएसन्छ भन्नु भने
1: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
8: सृजना नर्सरी एन्ड एग्रोफार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
8: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
8: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
3: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578120178 र 98134411448।
9: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
10: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 29 गते, तदनुसार सन् 2026 जून 12 तारीक शुक्रबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हाप्रे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेरी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली स्वीकृत, आफ्ना क्षेत्रमा योजना पार्न प्रदेश सदस्यहरू मन्त्रालय धाउँदै, कर्णाली प्रदेशमा 6 वटा निर्देशनालय खारिज।
1: दाङका विभिन्न सामुदायिक वनमा 5 लाख क्युफिट काठ कटान गरिने, जिल्लाका स्थानीय तहमा बेरुजु बढ्दै, रोल्पा र रूकुममा भएका छुट्टा छुट्टै दुर्घटनामा 2 जनाको ज्यान गयो।
0: र मानव र वन्यजन्तु बीचको द्वन्द बढ्दै, व्यवस्थापनमा चुनौती, विपद व्यवस्थापनमा कानून बाधक बन्दै, नेपालमा मनसून भित्रिने तयारीमा।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नयाँबुद राष्ट्रिय दैनिक र गोरक्षा राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेटको अन्तिम तयारी गरिरहेका बेला प्रदेश सभा सदस्यहरू आफ्ना निर्वाचन क्षेत्रमा बजेट समावेश गराउन मन्त्रालय धाउन थालेका छन्। मुख्यमन्त्री चेत नारायण आचार्यले प्रत्यक्ष निर्वाचित सांसदलाई करिब 4 करोड़ रूपियाँ र समानुपातिक सांसदलाई कम्तीमा पनि 2 करोड़ रूपियाँ बराबरका योजना सिफारिश गर्न सकिने संकेत दिएपछि सांसदहरू आफ्नो क्षेत्रका विकास आयोजना सरकार समक्ष पेश गर्न सक्रिय भएका हुन्। बजेटमा समावेश गर्नका लागि सम्बन्धित मन्त्रालय मार्फत योजना प्रस्ताव आउनुपर्ने, व्यवस्था अनुसार प्रदेशसभा सदस्यहरूले सड़क, शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानी र पूर्वाधार विकाससँग सम्बन्धित योजनाहरू सरकारलाई बुझाएका छन्। लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालयका प्रवक्ता धनीश्वर अर्यालले सांसदहरूले सिधै अर्थ मन्त्रालयमा योजना नबुझाउने, सम्बन्धित मन्त्रालय मार्फत आएका योजनाका आधारमा बजेट निर्माण हुने बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले असार 1 गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। प्रदेश सरकारले करिब 35 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरिरहेको छ।
1: यसै गरी लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको बैठक हिजो सम्पन्न भएको छ। मुख्यमन्त्री चेत नारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बेलुका बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्री परिषदबाट स्वीकृत गरिएको हो। नयाँ नियमावली लागू भएसँगै बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, सहज र उत्तरदायी बनाउने अपेक्षा समेत गरिएको छ। यसअघि आन्तरिक रकमान्तरणका लागि सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा अब सो प्रक्रिया थप सहज बनाइएको छ। त्यसैगरी योजना संशोधनको अधिकार सम्बन्धित मन्त्रालयलाई नै प्रदान गरेको प्रवक्ता घिमिरेले बताउनुभयो। यसले योजना कार्यान्वयनमा देखिने ढिलासुस्ती न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास समेत गरिएको छ। अघिल्लो नियमावलीमा योजनाको नाममा संशोधन गर्ने अवधि पुष मसान्तसम्म मात्रै कायम रहेकोमा नयाँ नियमावलीले उक्त समय सीमा चैत्र मसान्तसम्म पुर्याएको छ। यस व्यवस्थाले कार्यान्वयनका क्रममा आवश्यक देखिएका योजनाहरूको नाम तथा विवरण संशोधन गर्न थप समय उपलब्ध हुने भएको छ। प्रदेश सरकारका अनुसार नयाँ नियमावलीले बजेट कार्यान्वयनलाई परिणाममुखी पारदर्शी तथा उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा समेत गरिएको छ।
0: कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। हिजो बेलुका बसेको मन्त्री परिषद बैठकले निर्देशनालयहरू खारेज गरेको हो। तीन निर्देशनालयहरूलाई जिल्ला कार्यालयमा रूपान्तरण गरिएको प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले जानकारी दिनुभएको छ। उहाँका अनुसार पूर्वाधार विकास निर्देशनालय सुर्खेत, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत, त्यसै गरी कृषि विकास निर्देशनालय, पशुपन्छी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयलाई जिल्ला कार्यालयका रूपमा कायम गरिएको बताइएको छ। यसै गरी प्रदेश वन निर्देशनालय सुर्खेतलाई पनि खारेज गरी प्रदेश वन निर्देशक र उक्त निर्देशनालयबाट उत्पादन सम्पादन हुँदै आएका कार्यहरू मन्त्रालयबाट गर्न व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयले संगठन र व्यवस्थापन सर्वेक्षण गरिएको बताइएको छ। यसै गरी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रबाट सम्पादन हुँदै आएका कार्यहरू कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट सम्पादन गरिनेछ। यो निर्णयले साउन 1 कार्यान्वयनमा जाने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ।
1: डाङका स्थानीय तहमा बेरुजू बढ़दै गएको छ। आर्थिक वर्ष 2080-81 लेखा परीक्षणबाट 10 पालिकामा 16,13,94,57,000 रूपियाँको लेखा परीक्षण गर्दा 36,40,79,000 रूपियाँ बेरुजू देखिएको छ। आर्थिक पारदर्शिता नहुँदा डाङका स्थानीय तहमा हरेक वर्ष बेरुजू थापिँदै गएको छ। विगत 4 वर्षको अन्तरालमा हरेक वर्ष करोड़ौं बेरुजू थप भइरहेको महालेखाको वार्षिक प्रतिवेदनले देखाउँदै आएको छ। आर्थिक वर्ष 2079-80 लेखा परीक्षणबाट 10 पालिकामा 19,05,54,94,000 रूपियाँको लेखा परीक्षण गर्दा 27,97,60,000 रूपियाँ बेरुजू देखिएको थियो। महालेखा परीक्षकको 61 प्रतिवेदनले आर्थिक वर्ष 2078-79 10 पालिकामा 21,06,70,34,000 रूपियाँको लेखा परीक्षण गर्दा 63,61,37,000 रूपियाँ बेरुजू देखाएको थियो। महालेखा परीक्षकको 60 प्रतिवेदनले पनि आर्थिक वर्ष 2078-79 पछिल्ला 2 वर्षको भन्दा धेरै बेरुजू देखाएको थियो। डाङका 10 पालिकामा 19,29,07,11,000 रूपियाँको लेखा परीक्षण गर्दा अघिल्लो आर्थिक वर्ष 2077-78 72,97,39,000 रूपियाँ बेरुजू देखिएको महालेखाको 60 प्रतिवेदनले देखाएको थियो। डाङका स्थानीय तहमा बढ्दै बेरुजू, अमर राज आचार्यले लेखेको खबर आजको गोरखा राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
0: डाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब 5,00,000 क्यूफिट काठ कटान गरिने भएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत डाङका 112 सामुदायिक वनबाट 4,90,647.18 क्यूफिट काठ कटान गर्न थालिएको हो। डिभिजन वन कार्यालय गोराही अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647.21 क्यूफिट र डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत 64 सामुदायिक वन उपभोक्ता समूहबाट 3,00,000 क्यूफिट काठ कटान गरी संकलन गर्न थालिएको छ। डिभिजन वन कार्यालय गोराहीका सूचना अधिकारी भक्त बहादुर चौधरीले वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रममा डिभिजन वन कार्यालय गोराही अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647 क्यूफिट काठ र 472.50 चट्टा दाउरा कटानका लागि अनुमति लिएको जानकारी दिनुभयो। उहाँका अनुसार अनुमति लिएका वन समूहले अहिलेसम्म 93,899.38 क्यूफिट काठ र 340.04 चट्टा दाउरा कटानसँगै संकलन गरी घाट गद्दी गरिसकेका छन्। डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रूखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रूखलाई व्यवस्थापनका लागि कटान अनुमति दिने गरेको छ। कटानका लागि अनुमति प्राप्त वन समूहले जेठ मसान्तभित्र रूख कटान गरिसक्नुपर्ने प्रावधान अनुसार अधिकांश वन समूहले अहिले कटान गरेको काठ घाट गद्दी गर्ने काम गरिरहेका छन्। उहाँका अनुसार वनमा तयार भएका साल, सिसौ, जामुन लगायतका रूखलाई कटान आदेश दिएको छ। वन सम्वर्धन प्रणालीमा आधारित तिगोवन व्यवस्थापन कार्यक्रम अन्तर्गत जंगलमा तयार भएका रूख व्यवस्थापन गर्ने उद्देश्य अनुसार कटान अनुमति दिने गरेको भन्दै चौधरीले वन समूहको कार्ययोजना अनुसार तयार भएका र साना रूखलाई बढ़न समस्या गर्ने रूख पहिचान गरी कटानका लागि आदेश दिने गरेको बताउनुभयो। त्यसै गरी डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत पनि 64 सामुदायिक वन समूहबाट 3,00,000 क्युफिट काठ कटानका लागि अनुमति प्राप्त गरिसकेको डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी दीपक दहितले जानकारी दिनुभएको छ। कटान अनुमति दिएका वन क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले विभिन्न चरणमा अनुगमन गरी तयार भएका कटान गर्न योग्य र मापदण्ड पूरा भएका रूखलाई मात्रै कटानका लागि अनुमति दिने गरेको छ।
1: सरकारी कागज र छाप दुरूपयोग गरेर कृत्य गरेको घटनाहरू यसअघि सुनिएका थिए, तर सरकारी कार्यालय नै नक्कली खड़ा गरेर ठगी गरेको घटना सार्वजनिक भएको छ। यो घटना बर्दियाको हो। दाङको लमहीमा प्रगन्ना तथा बटका पथ सिंचाई व्यवस्थापन कार्यालय छ। यो कार्यालय लुम्बिनी प्रदेश सरकार मातहतमा रहेको छ, तर उस्तै प्रगन्ना तथा बटका पथ सिंचाई विभाग नाम राखेर नक्कली कार्यालय खड़ा गरेर ठगी गरेको रहस्य खुलेको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका तीन बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पति पक्राउ परेका छन्। गत माघ महिनामा कार्यालय खोलेर राखिएको थियो। प्रहरीका अनुसार ठाकुर बाबा नगरपालिका तीनमा रहेको एक घरमा प्रगन्ना तथा बटका पथ सिंचाई विभाग ठाकुर बाबा नगरपालिका तीन बर्दिया टिकापुर लम्की नामबाट कार्यालय सञ्चालन गरिएको थियो। उक्त कार्यालय मार्फत विभिन्न व्यक्तिलाई सरकारी कर्मचारीमा नियुक्त गरिदिने, काममा लगाइदिने तथा मजदूरी गराउने नाममा ठगी गरिएको आरोप छ। अनुसन्धानका क्रममा कार्यालय सञ्चालकले स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्त दिएको, विभिन्न मजदूरी काममा लगाएको तर ज्याला भुक्तानी नगरेको खुलेको प्रहरीले जनाएको छ। साथै कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाई निर्माण कार्य गराए पनि रकम भुक्तानी नगरेको समेत आरोप रहेको छ। सम्बन्धित घरधनीबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो। अनुसन्धानका क्रममा आरोपितले आफै सरकारी कागजात तथा छाप तयार गरी हस्ताक्षर नियुक्ति पत्रमा प्रयोग गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ। यस प्रकरणमा प्रहरीले जेठ 20 गते ठाकुर बाबा नगरपालिका तीन निवासी 24 वर्षीय घनश्याम नेउपाने र उनकी श्रीमती दाङको लम्ही नगरपालिका 5 निवासी अन्दाजी 23 वर्षीय कृपा चौधरीलाई पक्राउ गरेको छ। उनीहरूमाथि ठगी तथा लिखत सम्बन्धी कसुर कृत्य अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ। नक्कली सरकारी कार्यालय खोलेर ठगी धन्दा दशरथ घिमरेले लेखेको खबर आजको नयाँ बुध राष्ट्रिय दैनिकमा तस्विरसहित प्रकाशित भएको छ।
0: रोल्पामा हिजो बिहान मिनी ट्रक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ। बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिरहेकै अवस्थामा 81 चटक भाँसिएर दुर्घटना हुँदा सल्यानको बागचौर नगरपालिका 4 दुदिला बोट निवासी 47 वर्षीय चन्द्रबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरीकाले रोल्पाका सूचना अधिकारी समेत रहेका इन्सपेक्टर सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ। ट्रकका सवारी चालक भने घाइते भएका छन्। माडी गाउँपालिका 1 पातले स्थित बल्ले झिनुवा भित्री सड़कमा रा 1 ख 30 45 नम्बरको उक्त ट्रक सड़कबाट करिब झण्डै 30 मिटर तल खसेर दुर्घटनामा परेको हो।
1: उच्च अदालत तुलसीपुरले लुम्बिनी प्रदेश प्रहरी विद्यालयले जारी गरेको जग्गा तथा घर टहरा खाली गराउने सूचना विरूद्ध परेको रिट निवेदनमा विपक्षका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश नरबहादुर खड्गाको एकल इजलासले देवी प्रसाद चौधरी सहितका निवेदकले दायर गरेको उत्प्रेषण तथा परमादेशको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै विपक्षहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो। अदालतले निवेदन संलग्न कागजात तथा निवेदकतर्फका अधिवक्ता द्वय विष्णु प्रसाद धिताल र भागवत रेग्मीको बहस सुनेपछि निवेदन माग बमोजिमको आदेश किन जारी हुनुपर्ने भन्ने आधार कारण र प्रमाण सहित 15 दिनभित्र उच्च सरकारी वकिल कार्यालय तुलसीपुर मार्फत लिखित जवाब पेश गर्न निर्देशन दिएको छ। रिट निवेदनमा आफूहरूका बाबु बाजे पुस्तादेखि दाङको साबिक सुनपुर गाविस वडा नम्बर 5 हाल लमही नगरपालिका 3 नमूना बस्ती टिकुलीगढ़ी स्थित जग्गामा घर छाप्रो तथा टहरा निर्माण गरी बसोबास गर्दै आएको उल्लेख गरिएको छ। निवेदकहरूले उक्त जग्गा विपक्षी लुम्बिनी प्रदेश प्रहरी विद्यालयको नाममा 2041 फागुन 18 गते दर्ता भएको देखिएको भए पनि आफूहरू लामो समयदेखि त्यहाँ बसोबास गर्दै आएको दावी गरेका छन्। निवेदनमा प्रहरी विद्यालयले यही जेठ 13 गते प्रकाशित गरेको घर जग्गा खाली गरिदिने सम्बन्धी सूचनाले आफ्नो बसोबास तथा सम्पत्ति सम्बन्धी अधिकारमा प्रत्यक्ष असर पुगेको उल्लेख गरिएको छ। सोही कारण उक्त सूचना बदर गर्न र आवश्यक आदेश जारी गर्न माग गर्दै अदालत पुगेका हुन्।
0: आजको परिवेशमा अब छोटो विश्राम।
6: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
1: विश्रामपछि तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर।
0: रूकुम पश्चिमको बाफीकोट गाउँपालिका 5 एक महिलाको ढुंगाले लागेर ज्यान गएको छ। ओडाको काडा गाउँ निवासी करिब 35 वर्षीय रमा पुरीको हिजो बिहान बाफीकोटमा घाँस काट्न गएको क्रममा माथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको हो। बाफीकोट गाउँपालिका 5 स्थित जंगलमा घाँस काट्न गएको बेला माथिबाट खसेको ढुंगाले लागेर उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जानकारी दिएको छ।
1: पछिल्लो समय संरक्षित क्षेत्र वरपर बढ़दो जनघनत्व एवं अव्यवस्थित भू उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयकरण एवं संकुचनले गर्दा वन्यजन्तुहरूले आफ्नो वासस्थान छोड़ी गाउँ बस्तीमा पस्न थालेका छन्। यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ। विशेष गरी हात्ती, बाघ, गैंडा, हिमचितुवा, हिमाली कालो भालु, काठे भालु लगायतका वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु तथा घाइतेका साथै बाली नाली, घर गोठको क्षति हुने गरेको छ। अर्कोतिर बाँदर, बदेल, निलगाई र दुम्सीबाट कृषि बालीमा हुने क्षति देशभर बढ़दो रहेको छ। यसले गाउँ बस्ती नै विस्थापित हुने अवस्था सृजना भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा मानव वन्यजन्तु द्वन्द एक टटकारोको समस्याको रूपमा समेत देखा परेको छ। आर्थिक वर्ष 2081-82 मात्रै देशभरका संरक्षित तथा मध्यवर्ती क्षेत्रका बस्तीमा वन्यजन्तुको आक्रमणबाट 15 जनाको ज्यान गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कमा छ। त्यसै गरी सामान्य घाइते संख्या 14 जना र सख्त घाइते हुनेको संख्या 57 जना, घरगोठको क्षति 116, पशुधन क्षति 3732, अन्नबालीको क्षति 4610 र भण्डारण गरेको अन्नको क्षतिका घटना 51 रहेको तथ्याङ्कले देखाएको छ। मानवीय क्षति भएका मध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा 10 जना, बर्दिया राष्ट्रिय निकुञ्जमा 2 जना तथा बाँकी शुक्लाफाट र पर्सा राष्ट्रिय निकुञ्जमा 1-1 जनाको ज्यान गएको छ। त्यस्तै गत आर्थिक वर्षमा वन्यजन्तुबाट भएको क्षतिमा कुल 8595 घटना समेत दर्ता भएका छन्। विभागले निकुञ्ज आरक्षण लगायत संरक्षित क्षेत्रहरूका वन्यजन्तुबाट हुने क्षतिलाई कम गर्ने लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।
0: कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेका केही लोकप्रिय कार्यक्रम प्रदेश सरकारको प्राथमिकतामा नपरेपछि आगामी वर्षदेखि सञ्चालन नहुने भएका छन्। अघिल्लो सरकारले सञ्चालनमा ल्याएको कार्यक्रमको पछिल्लो सरकारले अपनत्व नलिँदा कर्णाली प्रदेश सरकारका 1 दर्जनभन्दा धेरै ठूला र लोकप्रिय कार्यक्रम अल्पत्र परेका हुन्। कर्णालीको अति नै महत्वपूर्ण मानिएको छोरीहरूको आर्थिक तथा सामाजिक सुरक्षाका लागि सञ्चालन गरिएको कार्यक्रम समेत कटौती गरिएको छ। बैंक खाता छोरीको सुरक्षा जीवनभरिको भन्ने कार्यक्रमले चालू आर्थिक वर्ष 2082-83 निरन्तरता पाएको थियो, तर आगामी आर्थिक वर्ष 2084 नीति तथा कार्यक्रमबाट भने उक्त कार्यक्रम हटाइएको छ। यो कार्यक्रम उद्देश्य अनुसार निरन्तरता दिन कार्यविधि संशोधन, आन्तरिक स्रोत, कार्यक्रमको प्रभावकारिता र प्रभावित क्षेत्रको अध्ययन नै नगरी लोकप्रियताका लागि कार्यक्रम ल्याउँदा यस्तो समस्या आइरहेको स्थानीयको भनाइ छ। यस्ता एक दर्जन भन्दा बढ़ी कार्यक्रम अहिले अल्पत्र अवस्थामा परेको बताइएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपन्न असहाय तथा व्यवहारस्य नागरिकलाई निशुल्क उपचार सेवा सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। मन्त्रालयले देशभर सञ्चालनमा रहेका अस्पतालहरूलाई आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया लक्षित वर्गका बिरामीलाई अनिवार्य रूपमा छुट्याउनु पर्ने व्यवस्था गर्दै लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 जारी गरेको हो। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय मार्फत उक्त कार्यविधि स्वीकृत गर्नुभएको हो। कार्यविधि अनुसार 10% निशुल्क शैयामा उपचाररत बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिन पाइने छैन। मन्त्रालयका अनुसार प्रचलित कानून बमोजिम दर्ता भई सञ्चालनमा रहेका सरकारी निजी तथा सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न तथा लक्षित वर्गका बिरामीका लागि निशुल्क उपचारमा छुट्याउनु पर्ने व्यवस्था गरेको छ।
0: यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुगेको छ, तर जल तथा मौसम विज्ञान विभागले भने यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागले जनाएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीकमा मनसुन भित्रिने गर्छ। आज जून 12 तारीक हो। यसपालि औसत मिति आसपासै मनसुन भित्रिने मौसमविदको अनुमान छ। गएको वर्ष सरदरभन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो, तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। यसबीच हिजो देशभरको गर्मी पनि निकै घटेको पाइएको छ। पछिल्लो 24 घण्टामा सबैजसो तराई र मध्य पहाड़ क्षेत्रमा पानी परेसँगै गर्मी घटेको हो। अब गर्मी निरन्तर घट्न सक्ने अनुमान गरिएको छ।
1: र नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा ट्रफ तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रका अधिकांश ठाउँमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छ।
7: नमस्कार।

0: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
1: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरू नखाऊ
2: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म
2: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
3: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ
2: सञ्चालक सेवकराम भण्डारी मोबाइल नम्बर 9858820178 र 9814411448
4: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत
5: मेरी आमोइनी अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
6: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
5: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
6: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
7: हामी कहाँ साल सिसौ असना सासु चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
8: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुम्रासो दाङ
7: प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558823894 9478814994
3: कक्षा 11 भर्ना खुल्यो
2: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकाय तर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849405052 र 9578822504
9: छोराले खोजेको
10: आमाले रोजेको
9: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
10: गृहपति
9: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थानकुसीको खबर
11: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
9: का लागि आधिकारिक विक्रेता
11: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
9: सम्पर्कका लागि फोन
11: 08259075753 र मोबाइल 9808864071
9: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
11: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
12: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
13: हाम्रा सेवाहरू
14: दन्त परीक्षण तथा परामर्श सेवा
13: दाँतको एक्सरे
14: दाँत सफा गर्ने
13: दाँत निकाल्ने
14: दाँत भर्ने
13: दाँतको जरादेखि उपचार गर्ने
14: कृत्रिम दाँत लगाउने
13: बच्चाहरूको दाँतको विशेष उपचार
14: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
13: दाँतको कस्मेटिक उपचार
14: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188। कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके।
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी होल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
15: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
3: भर्ना खुल्यो।
2: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ फोन नम्बर 0825209555।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा।

0: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
1: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
0: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चाचाको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
1: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
2: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
2: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
3: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
5: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 0825203116 र मोबाइल नम्बर 98478336596।
6: खुशीको खबर।
7: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
8: मोबाइल नम्बर 98680719194 र 98228156576।
6: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
11: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
12: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
8: बल्ल निभ्यो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
13: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
14: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
15: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
14: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
16: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।

0: चिसो हुन्छ के खान बाबु खा
1: खान्न क्या
0: खान भनेको चिसो हुन्छ
1: खान्न क्या खान्न हुन्छ कति किसिस गरेर होला
0: यत्रो ठुलो भइसक्यो सधैँभरि मैले खुवाउनु पर्छ अझ खान्न भन्छ
1: तपाईँ मेरो मम्मी हो नि त
0: मम्मी नभन् कि तैँले मम्मी भन्दा म को जस्तो लाग्छ अबदेखि सधैँ मलाई आमा भनेर बोला न तैँले आमा भन्दा मलाई संसारको सबै सुख पाए जस्तो लाग्छ मलाई सुख दिनुहोस्।

0: मावी तुलसी सेन्टरमा भर्ना खुल्यो।
1: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
0: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9558821568, 9435060 र 9490585816।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
4: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
5: Vianet। आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848306027 र 9825227062,
5: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9857821524 र 9857822915।
7: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
8: डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
8: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: रक्तदान जीवनदान,
9: महादान रक्तदान, रक्तदान गरी गरौं जीवन दान।
2: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 30 गते शनिबार, समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर 6 दाङ, कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9847909000 र 9558754880।
10: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845-27695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 9812-91-918।
6: रक्तदान जीवनदान,
7: महादान रक्तदान, रक्तदान गरी गरौं जीवनदान।
4: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: मिति यही जेठ 30 गते शनिबार,
4: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ, दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849-0900 र 9858-54-880।
8: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452279774 सेवा गर्ने मौका दिनुहोस्
4: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध बासना थाहा नपाउने पिनाश भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
4: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
6: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बाल रोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
4: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98572756।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाभ केयर हस्पिटलमा।
12: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आईसीयू सेवा,
12: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
12: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
13: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारो रोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0149।
14: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
15: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, डाँक दुखेर मर्न लागिसके म त कहीँ गइसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू:
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858335952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दान।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747860611 र 9858740601।
0: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति FM 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: ഉണ്ട് എനിക്ക് പുറത്തെ ഏറ്റവും കാഴ്ച.
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएशन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
2: रक्तदान जीवनदान
3: महादान रक्तदान रक्तदान गरी गरौं जीवनदान।
4: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: मिति यही जेठ 30 गते शनिबार,
4: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849-0900 र 9858-54-880।
6: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुका सम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847636596।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
4: सृजना नर्सरी एन्ड एग्रो फार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
4: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
4: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
2: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9134411448।
4: सृजना नर्सरी एन्ड एग्रो फार्म हरियाली जीवन।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिश। 75 आयोजनालाई कार्यवाही र 176 आयोजनाको तत्काल पीपीए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कार्यवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शंकास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परिकम्तीमा 23 जनाको ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बल बीचको संघर्ष चर्कदै। र विश्वकप फुटबलमा दक्षिण कोरिया र चेकिया बीचको पहिलो हाफ गोल रहित बराबरीमा। नेपाल खबरमा अब पूरा खबर। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश गरेको छ। सरकारको सय बुधे शासकीय सुधार कार्ययोजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरेको हो। यस्तै 4121 मेगावाट क्षमताका 75 आयोजनालाई समस्याग्रस्त घोषणा गर्दै कार्यवाही प्रक्रिया अघि बढ़ाउन भनिएको छ। 50% भन्दा बढ़ी प्रगति गरेका 220 मेगावाटका 15 आयोजनालाई प्राथमिकता र 50% नजिक पुगेका 5642 मेगावाटका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा उल्लेख छ। त्यसै गरी समितिले चालू आर्थिक वर्षको बजेट वक्तव्य अनुसार 10 मेगावाट भन्दा कम क्षमताका 176 आयोजना कुल क्षमता 1164 मेगावाटको पहिचान गरी तिनीहरूको तत्काल पीपीए गर्नुपर्ने सुझाव समेत दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि सहज उपलब्ध गराउन सहजीकरण गरेको छ। औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने कार्बोप्लाटिन औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सहजीकरण गरेको हो। विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा कार्बोप्लाटिन औषधिको सहज उपलब्धताका लागि सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिनुभयो। उहाँले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव देखिएकोले सहजीकरण गरिएको बताउनु भएको छ। उहाँका अनुसार जानकी अस्पताल नेपालगंज, पूर्वाञ्चल क्यान्सर अस्पताल बिरतामोड, विराट मेडिकल कलेज विराटनगर, बविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्राली भरतपुर, मल्ल फार्मास्युटिकल्स पोखरा, ताज नेपाल प्राली काठमाडौँ, डीकेएम फार्मास्युटिकल्स प्राली काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ। भक्तपुर क्यान्सर अस्पताल, चितवन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा क्यान्सर रोगको किमोथेरापी उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको छ। नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधि बिरामीलाई उपलब्ध गराइने बताउनुभयो। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउन पत्राचार गरिएको हो। शिक्षा मन्त्रालयका अनुसार काठमाडौँको वाल्मीकि विद्यापीठको नामबाट एकाडेमिक अध्ययन भिसाका लागि सिफारिश सम्बन्धमा विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिश गरिएको थियो, तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा अन्तर्गत अनुगमन गर्दा सिफारिश गरिएको विद्यार्थीका नाममा जारी गरिएका पत्र र त्यससँग सम्बन्धित आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ। अनुगमनका क्रममा ती व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरेको दावी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ। साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 ऋणीको नामावली सार्वजनिक गरेको छ। तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको 12 र कृषि विकास बहुद्देश्य सहकारीका 120 ऋणी रहेका छन्। समितिले गएको वैशाख 23 गतेको निर्णय अनुसार नामावली सार्वजनिक गरेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हारजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: कोहितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
7: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
6: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
7: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
6: खुल्ला चौर भएमा भुइँमा टाउ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाल श्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बाल श्रम विरूद्ध दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 हरेक वर्ष जून 12 यो दिवस मनाउन शुरू गरिएको हो। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि अहिले यसको गति पर्याप्त नभएको र सन् 2025 बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आईओलोले जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानको नयाँ कार्य समिति चयनका लागि चुनावी सरगर्मी बढ़ेको छ। इफानको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी स्वत अध्यक्ष बन्ने निश्चित भए पनि भावी नेतृत्वको लाइनमा रहने वरिष्ठ उपाध्यक्ष सहित अन्य पदाधिकारी र सदस्य पदका लागि 2 प्यानल चुनावी मैदानमा उत्रिएका छन्। यसपटकको चुनावमा वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामाले ऊर्जा क्षेत्रको नीतिगत सुधार र इफान भिजन 2029 नारासहित प्यानल घोषणा गर्नुभएको छ। भ्लोन नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन आफै चुनावी मैदानमा हुनुहुन्छ भने उपाध्यक्षहरूमा उत्तर कुमार श्रेष्ठ, त्यसै गरी विक्रम विष्ट, सुसन कर्माचार्य लगायत रहनु भएको छ। अब विदेशको खबर। सुडानको रणनीतिक शहर एल ओबेदामा भएको ड्रोन आक्रमणमा कम्तीमा 23 जनाको ज्यान गएको छ। सन् 2023 अप्रेलदेखि सुडानमा सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्स बीच शुरू भएको संघर्ष निरन्तर चर्कदै गएको हो। एएफपीका अनुसार ज्यान जाने मध्ये 2 बाल बालिका र 1 महिला पनि रहेका छन्। आक्रमणहरू आवासीय क्षेत्र, अन्त्येष्टि सभा तथा खाद्यान्न बोकेका ट्रकसम्म भएका छन्। अल अवेद शहरलाई अर्धसैनिक बलले महिनौदेखि घेराबन्दीमा राखेको छ। यो शहर डार्फर क्षेत्रमा आरएसएफ नियन्त्रणमा रहेका क्षेत्र र सेना नियन्त्रित क्षेत्र बीचको मुख्य मार्गका रूपमा रहेको छ। राष्ट्रसंघका अनुसार यस वर्ष जनवरीदेखि अप्रेलसम्म मात्र सुडानमा भएका ड्रोन आक्रमणमा 880 भन्दा बढ़ी सर्वसाधारणको ज्यान गइसकेको छ। अब खेल खबर। फिफा विश्वकप 2026 समूह ए अन्तर्गतको दोस्रो खेलमा एसियाली देश दक्षिण कोरिया र युरोपेली टोली चेक रिपब्लिक चेकिया मेक्सिको ग्वादालाहारा रंगशालामा खेलिरहेका छन्। पहिलो हाफ पछिको 58 मिनटमा चेकियाले दक्षिण कोरिया विरूद्ध 1 गोल गरेको छ। पहिलो हाफ पूरा हुँदासम्म दुवै टोलीबाट चेकियाले एक गोल गर्न सफल भएको हो। दक्षिण कोरिया लगातार 12 पटक र चेक रिपब्लिक सन् 2006 पछि पहिलो पटक विश्वकप खेलिरहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एक पटक। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिश। 75 आयोजनालाई कार्यवाही र 176 आयोजनाको तत्काल पीपीए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कार्यवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शंकास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परि कम्तीमा 23 जनाको ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बलबीचको संघर्ष चर्कदै। र विश्वकप फुटबलमा चेकियाद्वारा दक्षिण कोरिया विरूद्ध एक गोल प्रहार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206-1 मोबाइल 97487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
10: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0149
5: खुसीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र ₹10 र ₹20 उपलब्ध
12: घर घरमा हिन्दी के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
13: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
13: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
12: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
13: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
14: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
15: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
16: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
17: के भो बोलादै, के गुनगुनाइरहेको?
16: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
17: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
16: यति सजिलै?
17: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
18: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
19: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
20: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
21: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
20: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
21: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
22: घट्या बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
23: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
22: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यहीँ गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
21: हामी कहाँ साल, सिस्टो, असरा, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
20: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक, दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857723894, 9857714894।
24: छोराले खोजेको
25: आमाले रोजेको
24: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
25: गृहपति,
24: माइलोदाई, इरा, भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त छन् खुसीको खबर,
25: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
24: तुलसीपुरका लागि आधिकारिक विक्रेता
25: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन, लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
24: सम्पर्कका लागि फोन
25: 08259095। 7753 र मोबाइल 9808864071
24: दुबै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
25: र भूपति भोग आज रोज

0: खुशीको खबर।
1: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू:
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9860719194 र 9822186576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: किसानहरूका लागि खुशीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
5: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9010126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका

0: दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
1: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक, कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
1: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
0: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
4: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
5: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
4: 10 बेड आइसीयु सेवा,
5: 10 बेड एनआइसीयु सेवा,
4: 10 बेड एसडीयू सेवा,
5: नर्मल डेलिभरी तथा सीएस सेवा,
4: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
5: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
4: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
6: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू:
8: दन्त परीक्षण तथा परामर्श सेवा,
7: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
7: दाँत निकाल्ने,
8: दाँत भर्ने,
7: दाँतको जरादेखि उपचार गर्ने,
8: कृत्रिम दाँत लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
8: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
7: दाँतको कस्मेटिक उपचार,
8: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
9: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
10: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
11: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
10: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
11: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
10: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
12: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
13: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
14: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
15: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड, हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर, दाङ।
14: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
17: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू:
18: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
16: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
20: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
21: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके त कहीँ गए सन्च हुन्न भने
20: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
17: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
22: हामी कहाँ उपलब्ध सेवाहरू:
23: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
17: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
24: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98578-35952।
16: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
17: तपाईँको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
19: सृजना नर्सरी एन्ड एग्रो फार्म।
17: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
19: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट,
0: कौशी खेती का सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
0: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
1: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9134411448।
2: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत।
0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
5: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
25: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
5: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
25: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
5: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
1: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

0: ಸುಂದರ ಹಿರಿಯ ಬರ್ಕತಿ
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
2: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
2: भर्ना खुल्यो।
1: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ बरुवा गाउँ दाङ, फोन नम्बर 082-520-955। कक्षा एघारमा भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा एघारका लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 98-449-50-52 र 98-578-22-504। मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
3: देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा एघारमा विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
1: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स, एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर छ दाङ, मोबाइल नम्बर 98-578-21-568, 98-435-060-49 र 98-490-85-816।
4: रक्तदान जीवनदान
5: महादान रक्तदान रक्तदान गरी करौ
6: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: मिति यही जेठ 30 गते शनिबार,
6: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ, कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 98-479-0900 र 98-578-5480।
7: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
1: वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुका सम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 0825 320 316 र मोबाइल नम्बर 98478 36 596।
5: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौ, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
0: जनहितमा रेडियो प्रकृति

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौं र बचाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् ViaNet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: ViaNet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोर्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
10: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
11: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुख नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98-228-041-29
5: खुसीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाइ भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
14: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
15: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
16: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
17: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
18: के भो बोलादै के गुनगुनाइरहेको
17: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
18: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
17: यति सजिलै
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
12: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
19: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
20: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
21: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
20: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चर्चाको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
21: सधैँ सेवा गर्ने अवसर दिनुहो
22: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
23: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
21: हामी कहाँ साल सिचौ असरा सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
20: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुम्रासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857823894 9847814894
24: छोराले खोजेको
25: आमाले रोजेको
24: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
25: गृहपति
24: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थानकुसीको खबर
25: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
24: तुलसीपुर का लागी आधिकारिक विक्रेता
25: मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन लांग रोनियार क्लिनिक को पूर्व पट्टी कुनामा
24: संपर्क का लागी फोन
25: 08259075753 र मोबाइल 9808864071
24: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
25: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
13: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
0: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरु सुफथ मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहु बस्नेत मोबाइल नम्बर 9848303627 र 9825227662
13: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाइ
1: खुशीको खबर
2: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
6: मोबाइल नम्बर 9680791194 र 9822856576
1: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
7: किसानहरूका लागि खुशीको खबर
26: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971
27: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
28: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
29: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ
26: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9010126000 एक पटक सेवा गर्ने मौका दिनुहोस्

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
8: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
2: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
7: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
8: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
7: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
8: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
7: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
10: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी कहाँ उपलब्ध सेवाहरू:
12: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
11: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
14: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
15: अब के हुनु रे बाबु, डाँट दुखेर मर्न लागिसके मात्र कहीँ गएछ भन्न भने।
14: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
16: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
17: हामी कहाँ उपलब्ध सेवाहरू,
18: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
16: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
17: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
19: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
20: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
21: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल, सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई, दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू,
20: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू, इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य बिदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9578821568, 9435060 र 9490 85816।
22: रक्तदान जीवनदान,
23: महादान रक्तदान, रक्तदान गरी गरौं
24: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
16: मिति यही जेठ 30 गते शनिबार,
24: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर 6 रजौरा दाङ, कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849709000 र 9558754880।
25: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
1: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 0 82 320 316 र मोबाइल नम्बर 98 4 36 5 96।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
4: सृजना नर्सरी एन्ड एग्रोफार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
4: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
4: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
2: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98 5 78 20 178 र 98 1 34 11 448।
5: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
4: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
4: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
7: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
6: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
7: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
6: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
8: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
4: भर्ना खुल्यो।
2: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ, बरुवा गाउँ दाङ, फोन नम्बर 082-520-955। कक्षा एघारमा भर्ना खुल्यो।
2: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा एघारका लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 98-449-50-52 र 98-578-22-504।
9: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 082-521-8847
0: र 082-521-8780।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊं
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Vianet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206-1 मोबाइल 97487-07-11 र 98-10-87-31-80
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
12: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नआउने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0149
6: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-9918
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
14: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
15: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
16: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
18: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
19: के भो बोलादै के गुनगुनाइरहेको
18: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
19: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
18: यति सजिलै
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
21: किन तिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
22: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
23: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
24: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
25: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
24: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
25: यसका बाजे लाटाले हाँडेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
23: हामी कहाँ साल सिसौ असना सालको चौका झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
22: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857823894 9847814894
26: छोराले खोजेको
27: आमाले रोजेको
26: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
27: गृहपति
26: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थानकुसीको खबर
27: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
26: तुलसीपुर का लागि आधिकारिक विक्रेता
27: मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन लाङ रौनियार क्लिनिक को पूर्व पट्टी कुनामा
26: संपर्क का लागि फोन
27: 08259075 र मोबाइल 9808864071
26: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
27: र भूपति भोग आज रोज होस् स्वाद र उपहार दुबै जित्नु होस्
0: किसानहरुका लागि खुशीको खबर
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98573-23971 राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा भर्ना खुल्यो
1: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस एस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा म्यानेजमेन्ट एजुकेशन ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ
0: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 082-520-316 र मोबाइल नम्बर 98473-36596

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
4: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
3: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साबिक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह, आवश्यक कागजातहरू, इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर छ दाङ, मोबाइल नम्बर 98578211568, 98435060 र 98490-85816।
4: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
4: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
4: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
5: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004। आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 98478306027 र 98225227062।
5: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर दाङ।
1: खुशीको खबर,
2: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98211576।
6: सम्झनुहोस्। दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
7: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
10: तपाईं सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
2: रक्तदान जीवनदान,
3: महादान रक्तदान, रक्तदान गरी गरौं।
4: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: मिति यही जेठ 30 गते शनिबार,
4: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858854880।
6: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
0: हामी कहाँ उपलब्ध सेवाहरू:
2: दाँत निकाल्ने,
0: नयाँ दाँत राख्ने,
2: झिक्न नपर्ने गरी दाँत राख्ने,
0: दाँत भर्ने, दाँत सफा गर्ने,
2: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
0: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857972। कक्षा 11 भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी। मोबाइल नम्बर 9849405052 र 9858728504।
4: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
5: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
4: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
5: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
4: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 9745927974। सेवा गर्ने मौका दिनुहोस्।
6: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
6: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
8: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
7: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
8: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
7: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
1: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
9: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाज केयर हस्पिटलमा।
10: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाज केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
9: 10 बेड आईसीयू सेवा,
10: 10 बेड एनआईसीयू सेवा,
9: 10 बेड एसडीयू सेवा,
10: नॉर्मल डिलीवरी तथा सीएस सेवा,
9: 24 घंटा इमरजेंसी यूएसडी लैब सेवा,
10: अत्याधुनिक ऑपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना ऑपरेशन सेवा,
9: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता, राप्तीलाल केयर हस्पिटल प्रणाली, तुलसीपुर सात मोतीपुर र तुलसीपुर पाँच गोलाइन दान, फोन 082-522-686 र 590-475।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
6: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-522-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
11: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
12: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
12: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू:
14: दन्त परीक्षण तथा परामर्श सेवा,
13: दाँतको एक्सरे,
14: दाँत सफा गर्ने,
13: दाँत निकाल्ने,
14: दाँत भर्ने,
13: दाँतको जरादेखि उपचार गर्ने,
14: कृत्रिम दाँत लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
14: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
13: दाँतको कस्मेटिक उपचार,
14: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
15: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
16: डाक्टरद्वारा उपचार हुने रोगहरू:
15: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
16: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
17: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
18: अब के बुझ्नु बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएस हुन्छ भन्नु भने
17: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
19: हामी कहाँ उपलब्ध सेवाहरू?
20: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
19: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578359052।
21: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
22: सृजना नर्सरी एन्ड एग्रो फार्म।
1: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
22: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
22: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
1: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578120178 र 98134411448।
23: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
22: भर्ना खुल्यो।
1: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
22: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 082-520-955।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।

0: कैलालीको गोदावरीमा बाढ़ीमा बगेर दुई महिलाको ज्यान गयो। कर्णालीमा प्रारम्भिक विपद पूर्व तयारी प्रति कार्य योजना अनुमोदन। मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछिकै कमजोर अवस्थामा पुर्याउने विश्व बैंकको चेतावनी। आर्थिक वृद्धिदर 1.3% झर्न सक्ने अनुमान। र विश्वकप फुटबलमा चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरियाको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि कोशी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। राति पनि कोशी, बागमती, गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा अन्य क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना छ। भोलि कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा अन्य भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ। पछि आइतबार देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने कोशी प्रदेश सहित हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पर्सी वर्षाको सम्भावना छ। मेघगर्जन, चट्याङ र ठूलो वर्षाको सम्भावना रहेकाले पहाड़ी क्षेत्रमा यात्रा गर्ने, नदी तथा खोलानाला आसपास बसोबास गर्ने र कृषि कार्यमा संलग्न नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेष गरी कोशी प्रदेशका केही जिल्लामा ठूलो वर्षाको कारण आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाको सुझाव छ। हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 5,300 रूपियाँले बढ़ेको छ। यसअघि हिजो 5,100 रूपियाँले घटेको सुनको भाव आज 5,300 रूपियाँले बढ़ेर तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,86,700 रूपियाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सन् 2026 शुरूमा पनि अत्यधिक बढ़ेको सुनको भाव पछिल्लो महिना लगातार घटेको हो। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाव 3,39,300 रूपियाँ पुगेको थियो। यो भाव अहिलेसम्मकै उच्च हो। यस्तै आज चाँदीको भाव पनि तोलामा 190 रूपियाँले बढ़ेको छ। हिजो 90 रूपियाँले घटेको चाँदीको भाव तोलामा आज 190 रूपियाँले बढ़ेर 4,840 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,650 रूपियाँ थियो। कैलालीको गोदावरी नगरपालिका 4 बाढ़ीमा परि दुईजना महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायक उपरीक्षक योगेन्द्र तिमिल सेनाका अनुसार गोदावरी नगरपालिका 4 55 महेश्वरी धमाला र 40 कल्पना साउतको ज्यान गएको हो। आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शब वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरले जनाएको छ। यता कर्णाली प्रदेशको प्रारम्भिक विपद मनसून पूर्व तयारी तथा प्रतिकारी योजना 2083 अनुमोदन गरिएको छ। प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रतिबद्ध चरण 3 र सेभ द चिल्ड्रनको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा कार्यशाला गोष्ठी मार्फत योजना अनुमोदन गरिएको हो। विपद पूर्व तयारी तथा प्रतिकार योजना 2083 अन्तिम रूप दिई अनुमोदन गर्न जिल्ला तथा प्रदेश स्तरका सरकारवाला संघको समीक्षा, परामर्श तथा प्राविधिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय शान्ति सुरक्षा तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो। सरकारवालाहरूसँग विपद पूर्व तयारी तथा प्रतिकारी योजना 2083 मसौदामाथि छलफल गरी प्राविधिक सहयोग र सुझाव संकलन गर्ने काम भएको उहाँको भनाई छ। गोष्ठीमा पालिका, सरकार तथा गैर सरकारी निकाय, सुरक्षा निकाय, विकास साझेदार, निजी क्षेत्र, संस्थान, आपतकालीन कार्य संचालन केन्द्र, सूचना प्रविधि तथा संचार क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा फोहोर, पानी, नदी तथा खोलामा विसर्जन नगर्न उद्योग मन्त्रालयको निर्देशन, पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खुशीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 साँझ 7 प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन गाङ फोन नम्बर 082-522-032 र मोबाइल नम्बर 9812-91-918।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-592-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40601।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
0: विज्ञप्ति निकालेर प्रदूषण नियन्त्रणमा लापरवाही गर्ने उद्योगमाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानूनी तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ। उद्योग दर्ता क्षमता विस्तार तथा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गर्दा उद्योगहरूले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ। कुनै उद्योगले वातावरणीय मापदण्डको पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ाभन्दा कड़ा कार्यवाही गर्ने विज्ञप्तिमा उल्लेख छ। पाल्पाका किसानहरू उन्नत जातका धान उत्पादनमा आकर्षित भएका छन्। निमै, सिमटारी, राई, मनुवा, अञ्जना, मनसुली, थापा, चिनी लगायत स्थानीय जातका धान लोप हुने क्रममा रहेका छन्। बढ़ी फल्ने वर्णशंकर जातका धानको खेतीलाई किसानले प्राथमिकता दिन थालेपछि स्थानीय प्रजातिका धान लोप उन्मुख अवस्थामा पुगेका हुन्। धानका जातहरू मध्येको अनदी धान लोप उन्मुख अवस्थामा पुगेको छ। माडीफाटका 58 वर्षीय किसान छवि थापा ढिकीमा कुटेको अनदी धानको चिउराको स्वाद आकर्षक हुने बताउनुहुन्छ। अब विदेशको खबर। मध्यपूर्वमा चलिरहेको ईरान अमेरिका द्वन्दका कारण विश्व अर्थतन्त्र कोविड 19 महामारीपछिकै सबैभन्दा सुस्त वृद्धितर्फ जाने जोखिम बढ़ेको भन्दै विश्व बैंकले चेतावनी दिएको छ। विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक पर्सपेक्टिभ प्रतिवेदन सन् 2026 लागि विश्व आर्थिक वृद्धिदरको अनुमान 2.9% घटाएर 2.5% झरेको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति चाप तथा ऋणको लागत बढ़नु यसका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकका अनुसार मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा गम्भीर असर पारेको छ। विशेष गरी ईरानले विश्वका प्रमुख तेल तथा ग्यास ढुवानी मार्ग मध्ये एक मानिने हर्मुज जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भइरहेको छ। प्रतिवेदनले यस वर्ष ब्रेन्ट कच्चा तेलको औसत मूल्य प्रति ब्यारेल 94 अमेरिकी डलर पुग्ने अनुमान गरेको छ, जुन गएको वर्षको औसत भन्दा 36% बढ़ी हो। मलखादको मूल्य पनि उल्लेखनीय रूपमा बढ़ने प्रक्षेपण गरिएको छ। यसले खाद्यान्नको मूल्यमा थप दबाव सृजना गरेको छ। विश्व बैंकले विश्वव्यापी मुद्रास्फीति यस वर्ष 4% पुग्ने अनुमान गरेको छ। प्रतिवेदनमा द्वन्द्व थप चर्किएर ऊर्जा आपूर्तिमा अझ ठूलो अवरोध आए विश्व आर्थिक वृद्धिदर 1.3% झर्न सक्ने चेतावनी दिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह एकको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 गोल अन्तरले हराउँदै विजयी शुरूआत गरेको छ। मेक्सिको ग्वादालाहारा रंगशालामा आज बिहान सम्पन्न खेलमा दक्षिण कोरियाले पुनरागमन जित सहित महत्वपूर्ण 3 अंक जोड़ेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको 56 मिनटमा कप्तान लेडिस क्लाभा क्लेजीले हेड मार्फत गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। दक्षिण कोरियाका वाङ इबोनले 67 मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। 80 मिनटमा ओ हेन्यूले गोल गर्दै दक्षिण कोरियाको जित सुनिश्चित गरे। खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सृजना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बिहोर्नु पर्यो। लगातार 12 पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरूआत गरेको छ भने चेक रिपब्लिक सन् 2006 पहिलो पटक विश्वकपमा सहभागी भएको हो। आयोजक मेक्सिकोले पनि दक्षिण अफ्रिकालाई हराउँदै विजयी शुरूआत गरेको छ। आज राति नेपाली समय अनुसार 1 बजे समूह बीमा क्यानाडा र बोस्निया एण्ड हर्ज गोवाना बीच प्रतिस्पर्धा हुनेछ। यस्तै भोलि बिहान 7:45 समूह डी अन्तर्गत आयोजक अमेरिका र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि कोशी प्रदेशमा ठूलो वर्षाको सम्भावना, केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली कायमै रहने। सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,92,000 रूपियाँमा कारोबार। कैलालीको गोदावरीमा बाढ़ीमा बगेर 2 महिलाको ज्यान गयो, कर्णालीमा प्रारम्भिक विपद पूर्व तयारी प्रतिकार योजना अनुमोदन। मध्य पूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविडपछिकै कमजोर अवस्थामा पुर्याउने, विश्व बैंकको चेतावनी, आर्थिक वृद्धिदर 1.3% झर्न सक्ने अनुमान। र विश्वकप फुटबलमा चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरियाको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: रक्तदान जीवनदान
2: महादान रक्तदान रक्तदान गरी गरौं
3: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: मिति यही जेठ 30 गते शनिबार, समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858854880।
5: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूर्य तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
3: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
0: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
1: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला? म त हैरान भइसके।
5: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
4: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
6: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यातिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढारदाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98-228-041-29।
7: ए हो त नि, कुन चाहिँ बदमासी आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
8: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
9: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
10: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
11: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
10: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
12: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
1: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारी का लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ फोन नम्बर 0825220 र मोबाइल नम्बर 9812919918।
13: प्रगति र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रुदर र रुबीसमा उपलब्ध।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
14: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ फोन नम्बर 0825200005 मोबाइल नम्बर 9858821524 र 9858822915।
15: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
16: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
15: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
16: हजुर, विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
15: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
16: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्।
14: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756।
17: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
18: के भो बोलादै के गुनगुनाइरहेको?
17: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
18: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
17: यति सजिलै?
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
19: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
20: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
21: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
22: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
21: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
22: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
23: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
24: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
23: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
24: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ डगुरेर गए अहिले भटकट कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योगमा।
22: हामी कहाँ साल सिस्टो असना सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
0: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9858823894 9484814894।
2: छोराले खोजेको
3: आमाले रोजेको
2: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
3: गृहपति
2: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर
3: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
2: का लागि आधिकारिक विक्रेता
3: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
2: सम्पर्कका लागि फोन
3: 08259075 र मोबाइल 9808864071।
2: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
3: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
15: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
4: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848306627 र 9825227262।
15: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
22: खुशीको खबर
5: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
26: मोबाइल नम्बर 9680719194 र 9822186576।
22: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
27: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो। यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
14: किसानहरूका लागि खुसीको खबर
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
8: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
9: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
10: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
9: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98102060। एक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
4: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
3: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
5: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया धरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
7: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
7: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
8: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
9: तपाई सँगसँगै

0: sulenja. Yeriya barkati ethem tumam bithma jatnikat.
1: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
2: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
1: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर छ दाङ, मोबाइल नम्बर 98578121568, 98435060 र 98490585816।
3: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
4: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
3: 10 बेड आईसीयू सेवा,
4: 10 बेड एनआईसीयू सेवा,
3: 10 बेड एसडीयू सेवा,
4: नर्मल डेलिभरी तथा सीएस सेवा,
3: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
4: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
3: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
5: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
7: दन्त परीक्षण तथा परामर्श सेवा,
6: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
6: दाँत निकाल्ने,
7: दाँत भर्ने,
6: दाँतको जरादेखि उपचार गर्ने,
7: कृत्रिम दाँत लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
7: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
6: दाँतको कस्मेटिक उपचार,
7: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98578251188 र 98478401188।
8: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
9: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
8: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
9: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
8: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
10: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
11: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
11: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40-601।
8: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
12: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
13: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
14: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-1085-9772। कक्षा 11 भर्ना खुल्यो।
12: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 98449-50-5052 र 98578-22504।
15: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
16: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने।
15: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
12: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
17: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
12: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
17: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98578-35952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
18: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
19: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
18: ViaNet।
12: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
20: सृजना नर्सरी एन्ड एग्रो फार्म।
12: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
20: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
12: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
21: गाउँ बेसी चौतारी मन्दारा
20: आजै सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ, स्टार चोक, रजौरा, दाङ।
0: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858720178 र 9814411448।
21: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
20: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा भर्ना खुल्यो।
0: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
20: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847836596। भर्ना खुल्यो।
0: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
20: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ, बरुवा गाउँ, दाङ, फोन नम्बर 0825209555।
22: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
23: डाक्टर द्वारा उपचार हुने रोगहरू
22: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
23: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
0: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
24: रक्तदान जीवनदान
25: महादान, रक्तदान रक्तदान गरी गरौं
0: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 30 गते शनिबार, समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ, रजौरा, दाङ, कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858754880।
26: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।
27: रक्तदान

0: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
4: ए हो त नि, कुन चाहिँ बदमासी आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउ है।
5: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौं है।
6: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
5: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
7: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
5: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा म प्रेम कुमारी मगरको तपाईलाई हार्दिक स्वागत छ। तपाई त्यतिबेला हामीलाई दाङ र आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरको 106.7 मेगाहर्ज लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। मूल खबर शुरू गरौं। अहिलेसम्म स्टोरीमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट। दाङका स्थानीय तहमा बेरुजु बढ्दै तुलसीपुरका 58 सहकारी निष्क्रिय। सहकारीका संचालक सदस्य नै फरार। आज विश्व बाल श्रम विरूद्धको दिवस। बाल श्रम न्यूनीकरणमा अझै चुनौती। 3 दशकपछि राहुल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो। भारत सरकारको 14.5 करोड सहयोगमा नेपाल भारत मैत्री अस्पताल बन्ने भएपछि स्थानीय खुशी। र विदेश खबरमा, मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछिकै कमजोर अवस्थामा पुर्याउने विश्व बैंकको चेतावनी। खेल खबरमा, विश्वकपमा पहिलो जीत खोजिरहेको क्यानाडाले बोस्नियासँग खेल्दै।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। संचालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9435727695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: अब मूल खबर विस्तारमा। दाङका स्थानीय तहमा बेरुजु बढ़दै गएको पाइएको छ। आर्थिक वर्ष 2080-81 को लेखा परीक्षणबाट 10 वटै पालिकामा 16,13,94,57,000 रूपियाँ लेखा परीक्षण गर्दा 36,40,79,000 रूपियाँ बेरुजु देखिएको छ। आर्थिक पारदर्शिता नहुँदा दाङका स्थानीय तहमा हरेक वर्ष बेरुजु थपिँदै गइरहेको छ। विगत 4 वर्षको अन्तरालमा हरेक वर्ष करोड़ौं बेरुजु थप भइरहेको महालेखाको वार्षिक प्रतिवेदनले देखाउँदै आएको छ। आर्थिक वर्ष 2079-80 को लेखा परीक्षणबाट 10 वटै पालिकामा 19,05,54,94,000 रूपियाँको लेखा परीक्षण गर्दा 27,97,60,000 रूपियाँ बेरुजु देखिएको थियो। महालेखा परीक्षकको एकसठी प्रतिवेदनले आर्थिक वर्ष 2078-79 पनि 10 वटै पालिकामा 21,06,70,34,000 रूपियाँको लेखा परीक्षण गर्दा 63,61,37,000 रूपियाँ बेरुजु देखाएको थियो। महालेखा परीक्षकको 60 प्रतिवेदनले पनि आर्थिक वर्ष 2078-79 पछिल्ला 2 वर्षको भन्दा धेरै बेरुजु देखाएको थियो। दाङका 10 वटै पालिकामा 19,29,07,11,000 रूपियाँको लेखा परीक्षण गर्दा अघिल्लो आर्थिक वर्ष 2077-78 72,97,39,000 रूपियाँ बेरुजु देखिएको महालेखाको 60 प्रतिवेदनले देखाएको थियो। दाङको तुलसीपुर उपमहानगरपालिकाले सहकारी तथा गरीबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली कोपो मिसमा आबद्ध नभएका र निष्क्रिय 58 सहकारीको नाम सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार 5 वटा सहकारी बन्द अवस्थामा रहेका छन्। सार्वजनिक विवरण अनुसार वडा नम्बर 5 मा रहेको पेवा बचत तथा ऋण सहकारी संस्था, शिव शिखर बचत तथा ऋण सहकारी संस्था र सोजन बहुद्देश्य सहकारी संस्था बन्द अवस्थामा रहेका छन्। यसै गरी वडा नम्बर 6 मा रहेको जनता बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर 12 मा रहेको जनचासो बचत तथा ऋण सहकारी संस्था पनि बन्द भएका छन्। कार्यालय बन्द भएपछि 5 वटा सहकारीका बचतकर्ता समस्यामा परेका छन्। तुलसीपुर उपमहानगरपालिकाका सहकारी प्रवर्धन शाखा प्रमुख ललित बहादुर घरतीका अनुसार बन्द 5 सहकारी मध्ये 3 सहकारीका संचालक सदस्य फरार रहेका छन्। शिव शिखर बहुद्देश्य सहकारी संस्था, सोजन बहुद्देश्य सहकारी संस्था र जनता बचत तथा ऋण सहकारी संस्थाका संचालक सदस्य फरार रहेको शाखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। त्यसै गरी वडा नम्बर 12 रहेको जनचासो बचत तथा ऋण सहकारी र वडा नम्बर 5 रहेको पेवा बचत तथा ऋण सहकारी संस्था विरूद्ध बचत फिर्ताको उजुरी पनि परेको छ। सार्वजनिक विवरण अनुसार बन्द भएका 537 सहकारी निष्क्रिय भएका छन्। सहकारी विभागले 2081 असार 15 गते जारी गरेको सूचना अनुसार सहकारी तथा गरीबी सम्बन्धी व्यवस्थापनका लागि सूचना प्रणाली कोपो मिसमा अनिवार्य आबद्ध हुनुपर्ने उल्लेख गरेको छ। तर तुलसीपुरका 58 सहकारी अहिलेसम्म कोपो मिसमा आबद्ध नभएपछि उपमहानगरपालिकाले विवरण सार्वजनिक गरेको हो। उपमहानगरपालिकाको तथ्याङ्क अनुसार नगरमा 181 सहकारी दर्ता रहेका छन्। तर नगरमा दर्ता भएका 58 सहकारी कोपो मिसमा आबद्ध नभएको सहकारी प्रवर्धन शाखा प्रमुख घरदीले जानकारी दिनुभयो। आगामी असार 15 गते भित्र कोपो मिसमा आबद्ध नभए कानून अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने पनि उहाँले बताउनु भएको छ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको खोज तलास अभियान अन्तर्गत दाङमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका 10 प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा माथहतका प्रहरी इकाईहरूबाट खटिएको टोलीले जेठ 21 28 गतेसम्म फरार प्रतिवादीहरूको खोज तलाश गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका प्रतिवादीहरूबाट 9,300 रूपियाँ जरिवाना असुल उपर हुने तथा 6 वर्ष 2 दिन कैद सजाय कार्यान्वयन हुने प्रहरीले जनाएको छ। पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पेश गरिएको छ। राष्ट्रिय साना शहरी खानेपानीका केन्द्रीय अध्यक्ष खेमराज ओली नेतृत्वको टोलीले तुलसीपुरेको पवन नगर खानेपानीको अनुगमन गरेको छ। अनुगमन टोलीले समितिसँग मुहान क्षेत्रको वर्तमान अवस्था, पानीको स्रोत संरक्षण, वितरण प्रणाली तथा वर्षायाममा देखिने समस्याबारे जानकारी लिएको हो। सो क्रममा उपभोक्ता समितिले विशेष गरी वर्षाको समयमा मुहानमा माटो, लेदो तथा अन्य फोहोर मिसिने कारण उपभोक्ताले धमिलो पानी पिउन बाध्य भएको बताउँदै पानी प्रशोधन केन्द्रका लागि महासंघले आवश्यक पहल गर्नुपर्ने बताएका थिए। सो अवसरमा अध्यक्ष ओलीले स्वच्छ र सुरक्षित खानेपानी नागरिकको आधारभूत अधिकार भएकाले मुहान संरक्षण, पानी प्रशोधन प्रणालीको सुधार तथा दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय तह, उपभोक्ता संस्था र सरकारवाला बीच समन्वय गरेर समस्या समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। उपभोक्ता निर्मल आचार्यले खानेपानीको गुणस्तर सुधारका लागि सामुदायिक सहभागिता, वातावरण संरक्षण तथा मुहान क्षेत्रको नियमित निगरानी आवश्यक रहेको बताउनुभयो। खानेपानी आयोजनामा झण्डै 1500 धारा वितरण गरिएको पवन नगर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष टीकाराम भण्डारीले जानकारी दिनुभएको छ। कानूनी व्यवस्था, लेखा प्रणाली तथा वित्तीय अनुशासन बारे जानकारी गराउने उद्देश्यले नेपाल घरेलू तथा साना उद्योग महासंघ तुलसीपुर दाङको आयोजनामा लेखा व्यवस्थापन तथा कर नीति सम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। तुलसीपुरमा आयोजित उक्त कार्यक्रममा व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने लेखा व्यवस्थापन, अभिलेख संरक्षण, आयकर, मूल्य अभिवृद्धि कर, कर तिर्ने प्रक्रिया तथा पछिल्ला कर नीतिका विषयमा सहभागीलाई प्रशिक्षण दिइएको हो। कार्यक्रममा व्यवसायलाई व्यवस्थित, पारदर्शी र कानून सम्मत रूपमा सञ्चालन गर्न आवश्यक विषयमा समेत सहजीकरण गरिएको थियो। सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख माधव ओलीले पारदर्शी लेखा प्रणाली र करको दायरामा आधारित व्यावसायिक संस्कृतिले स्थानीय आर्थिक विकासलाई सुदृढ़ बनाउने उल्लेख गर्दै व्यवसायीहरूलाई कानूनी रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ। उहाँले व्यवस्थित लेखा प्रणालीले व्यवसायलाई दिगो र विश्वसनीय बनाउने पनि बताउनुभयो। यस्तै नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष उपेन्द्र बस्नेतले बदलिदो आर्थिक परिवेशमा व्यवसायहरू समयानुकूल ज्ञान र प्रविधिसँग अध्यावधिक हुनुपर्ने आवश्यकता उल्याउँदै यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रमले व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने धारणा राख्नु भएको थियो। कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन र कार्यालयका परीक्षक वासुदेव अधिकारीले सहजीकरण गर्दै कर सम्बन्धी नवीन व्यवस्था, व्यवसायले पालना गर्नुपर्ने कानूनी प्रावधान तथा अभिलेख व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो। कर प्रणाली प्रति सचेत भई समयमै कर तिर्ने संस्कृतिको विकास गर्नुपर्नेमा पनि उहाँले जोड़ दिनुभएको छ। कार्यक्रममा करिब 30 जना व्यवसायी तथा उद्यमीहरूको सहभागिता रहेको थियो। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर डाङका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव भद्रबहादुर ओलीले गर्नुभएको थियो। आज विश्व बालश्रम विरूद्धको दिवस हरेक वर्ष जून 12 संसारभर बालश्रम विरूद्धको दिवसको रूपमा मनाइने गरिन्छ। बाल बालिकालाई श्रमिकका रूपमा प्रयोग गरिने कार्यविधि बालश्रम विरूद्धको दिवस मनाउन थालिएको हो। बालश्रम विरूद्ध आईएलओ महासन्धि 182 र श्रममा प्रवेश गर्ने न्यूनतम उमेर सम्बन्धी महासन्धि 138 कार्यान्वयनको सन्दर्भ पारेर सन् 2002 12 जूनलाई विश्व बालश्रम विरूद्धको दिवसका रूपमा मनाउन थालिएको हो। यसैबीच सहकर्मी चेतन ओलीले पछिल्लो समय बालश्रमको अवस्था, उद्धार र पुनर्स्थापनाका चुनौतीका बारेमा बाल अधिकार कर्मी नवराज लामिछानेलाई सोध्नु भएको छ।
4: विश्वभरिका बाल बालिकाको बारेमा भएका घटनाक्रमलाई ध्यानकर्षण गराउँदै सिनियर सरकारवाला राष्ट्रका हरेक पक्षधरहरू बसेर बाल बालिकालाई संरक्षणको अधिकार दिलाउनको लागि गरिएको दिवस हो। यो विश्वभरिबाट आईएलओ महासन्धिले उल्लेख गरेको एउटा सन्देशलाई देशभरि फैलाएको छ, विश्वभरि मनाउने गरिन्छ। त्यही क्रममा हामी पनि नेपालमा मनाउँछौ।
5: जस्तो कि तपाईँ दाङको तुलसीपुरमा रहेर बाल बालिकाको क्षेत्रमा काम गरिरहँदाखेरि दाङ जिल्ला लगायत तुलसीपुर क्षेत्रमा बालश्रमको अवस्था कस्तो पाउनु भएको छ?
4: अब संसारभरि बालश्रमको अवस्था हेर्दाखेरि त अहिले विश्व चर्चा गर्दाखेरि करोडौंका बाल बालिकाहरू बालश्रममा संलग्न भएको अवस्था चाहिँ त्यही जोखिम अवस्था मुनि छन्। हाम्रो देशमा आइसकेपछि हिजोको अवस्थामा बालश्रमहरू घट्दै गएको अवस्था छ, तर बाल अधिकारका चारवटा क्षेत्र हेर्दा संरक्षण अधिकारको सवाल च्यालेन्जेस सवाल थियो पहिला, हिजोभन्दा धेरै घट्दै गएको अवस्थामा अब लास्टमा नेपालमा परिस्थिति घट्दै जाँदा धेरै कुराहरू अभियानले यसलाई सुधार गर्दै जाँदा 7 लाख हारारी गइसकेको हामीले कथा पाएका छौँ। तुलसीपुरका कुरा गर्दै जाँदाखेरि यो अभियान सन् 2011 म आफै इन्भल्भ भएर दुईटा ठुला सहरमा सर्वे गरेको थिएँ। त्यस बेलाको अवस्था र अहिले हेर्दाखेरि घरै त बालमती घोषणा भइसक्यो बालश्रम छ भन्ने कुरो उठ्दैन। तुलसीपुरले 5 वडालाई डिक्लेरेसन गरिसक्यो बालश्रम मुक्त वडा भनेर, र तुलसीपुरमा पनि हिजोको अवस्थामा घट्दै गएको र त्यही छिटपुटका घटनाक्रमहरू कहीँ चर्चामा आउँछन् र रूप प्रकृति त्यसका स्वरूपहरू फरक हुन्छन्, त्यसमा पनि जिरोमा झार्नुपर्छ भन्ने हाम्रो मान्यता।
5: जस्तो कि अहिले बाल बालिकाहरू श्रममा जान किन बाध्य छन् के लाग्छ हजुरलाई?
4: श्रममा जान बाध्य हुने कारण विविध घटनाक्रमले लैजान्छ। उनीहरू स्वयं आफै अवगत छन्, उनीहरू जानकार छैनन्। उनीहरूलाई ज्ञान शिक्षा दिने भने अभिभावक पहिलो अभिभावक भने जन्म दिने बाबामा हो, दोस्रो अभिभावक भनेर नागरिक समाज अथवा विद्यालयमा गइसकेपछि गुरु भएको आमा हो। अभिभावकले त्यसको संरक्षण पालन पोषणदेखि लिएर उसका हरेक कुरा इच्छा चाहनालाई समेट्न सकिएन भने ऊ सायद घरबाट परिवारबाट बाहिर जान्छ। बाहिर जानु सक्नु भनेको उसले जीवनयापन गर्नुको लागि बाँच्नुको लागि केही न केही संलग्न हुनुपर्छ, जसले त्यो श्रम हुन बाध्य भएको अवस्था देखिन्छ। त्यसका विविध कारण हुन्छ, पहिला गरिबीका कारण भनिन्थ्यो, एउटा सचेतनाको कारण अथवा शिक्षाको कारण भन्थ्यो, अथवा अभिभाव अथवा घटनाक्रम युद्ध द्वन्द विविध कारणहरूले बाल बालिकाहरू सडकमा जान्छ। श्रम गइसकेपछि श्रममा बाध्य छन्।
5: जस्तो कि बाल बालिकाहरू चाहिँ पढ्ने उमेरमा श्रममा लाग्दाखेरि उनीहरूको शिक्षा स्वास्थ्य भविष्यमा कस्तो खालको असर पर्न सक्छ?
4: भविष्यमा सबभन्दा नराम्रो असर भनेकै बाल बालिकालाई श्रम लाउनु हुँदैन भने ऐनले किन लेख्यो भने उसको सर्वाङ्गीण विकासमा बाधक हुन्छ श्रम भनेको, किनभने उनीहरूको उमेर भने विकासको क्रममा हुन्छ, विकास उदय उन्मुख हुन्छ, उनीहरू शारीरिक मान्छे बौद्धिक समयगातमा विकासको चरणमा हुन्छन्। उनीहरू विकास गर्ने बेला श्रमले उनलाई चाहिँ बोझ दिन्छ, श्रम शोषणले उनीहरूलाई हरेक कुराबाट टर्चर गर्नेदेखि लिएर धेरै कुराहरू बाधक बनिदिन्छ, जसले गर्दा उनी मानवीय विकास शारीरिक विकास बौद्धिक विकास बन्न सक्दैन, त्यही श्रम गराउनु हुँदैन भन्ने।
5: बाल बालिकाको हकित संरक्षणको लागि नेपालको कानून पर्याप्त छ कि छैन?
4: कानून आफैमा पर्याप्त छन्, कानून परिवर्तनशील छन्, कानूनहरू समय परिस्थिति अनुसार त्यसलाई अलिकति संशोधन हुने कुराहरू भइरहेछन् देखिरहेछौँ। हामीले बनेका कानून बालश्रम निषेध नियमित बनेको कानून, त्यसपछि त्यसका नियमावली बाल ऐनले देखेको टिकेको कुराहरू संविधानमा उल्लेखका मौलिक हकका कुराहरू यस्ता प्रशस्त हरेक कानून पहिनेकै बाल बालिकाले हाम्रो पक्षमा जोडेको छ। त्यो जोडिसकेपछि त्यसलाई चाहिँ कम्तीमा फौजदारी अभियोगतिर लगाएर डाइरेक्टली त्यो व्यक्ति त्यसलाई त्यसले झप्पै यसलाई गर्न हुँदैन गरेपछि कारवाहीतिर गर्ने परिपाटी अलिक कमजोर छ। उजुरी गर्न पनि हाल्नै पर्ने, देखिनै पर्ने, भेट्नै पर्ने, भनिदिनै पर्ने, ठुलो आवाज उठाएपछि मात्रै सुनवाई हुने कुरो राम्रो पक्ष होइन, कार्यान्वयनलाई अलिकति जोड दिनुपर्छ।
5: जस्तो कि हामीले बाल बालिकाहरूको सवालमा कुरा गर्दै गर्दाखेरि पछिल्लो समय बाल विवाहका घटनाहरू पनि भइरहेका छन्, अब बादमा मात्रै त्यो कुराहरू चाहिँ बाहिर आउँछन्, तर भित्रभित्रै बाल विवाह धेरै छ भनेपछि यस्ता बाल विवाहका घटनाहरूमा चाहिँ कानूनले त बन्देज गरेको छ, तर कानून पक्ष चाहिँ किन यसरी भइरहेको छैन, यसमा चाहिँ कसो कमजोर देख्नुहुन्छ तपाईँले?
4: अब कमजोरी कसैले कसैलाई भन्नुभन्दा पनि हामी सबैको सचेत ध्यान आकर्षण नपुगे हो कि एउटा पाठ रह्यो, अरू कुरा बाल बालिकासँग सँगै बसेर मित्र बाल मैत्री परिवार घर समुदाय छैन। अलिअलि अलिअलि स्कुलिङ घरबाट राम्रो कुरा दिने हो भने स्वास्थ्य सम्बन्धी ज्ञानका कुराहरू दिने हो भने धेरै कुराहरू भयो। अलिक यो गर्न हुँदैन सोच्यो भने त गर्दैन नि। समय नदिएको मैत्रीपूर्ण वातावरण र सिर्जना नगरेको हो नपुगेको ध्यान तर पछि पछुताएको अवस्था चाहिँ छ।
5: जस्तो कि अब बाल श्रममा परेका बाल बालिकाहरूको उद्धार पछि पुनर्स्थापनाको सवालमा के कस्ता चुनौतीहरू छन्?
4: पुनर्स्थापनाको चुनौती त्यति साह्रो छैन। राज्यले पनि गरिरहेछ, सामाजिक पालो गरिरहेछ, नागरिक समाजले गरिरहेछ, तपाईँहरूको पनि ठुलो योगदान छ। मैले त धेरै कुरा पत्रकारहरूको न्युज रिपोर्टर कटिङले गर्दा पनि कतिपय ध्यान पुगेर तुरन्त उद्धार भएका पनि परिस्थिति छन्। च्यालेन्ज कहाँनिर छ भने कतिपय गैर जिम्मेवारी भएकाले छोडिदिएर आफू पनि बेपत्ता भइदिएको अवस्थामा कहाँ लगेर के गर्ने उनलाई गर्ने एउटा पाटो होइन भने कानूनले दिएको छ, रोजगारदाताले पनि यो हामीलाई थाहा छैन भन्ने कुरामा ओहो हुन्छ म सहयोग गर्छु भन्नुहुन्छ, कसैले अटेरी गर्नु भने कानूनले उहाँलाई अपराध घोषणा गर्छ र सहायता दिनुहुन्छ र त्यो क्षतिपूर्ति बाबत पीडित पक्षहरू बालबालिकालाई दिलाइन्छ। यो कुरा त गरम भने सजिलो अवस्था छ तर कहीँतिर तपाईँले दिएको च्यालेन्ज भनेको बच्चालाई उद्धार गरेर कहाँ लैजाने भने पहिले त घरमै पठाउने हो। घरै बेठान र राज्यले कुनै ठाउँमा ल्याएर उसलाई चाहिँ संरक्षण गर्ने उमेर हुतिदासम्म उसलाई पालन पोषण खेल मनोरञ्जन शिक्षा दिशा दिने हो भने त्यति च्यालेन्ज चाहिँ छैन।
5: बाल श्रमलाई चाहिँ न्यूनीकरण गर्नको लागि कसको भूमिका के हुन सक्छ?
4: विसङ्गति विकृति र बाल बालिकाहरू कुलतमा लागेको अवस्था अझ डर लाग्छ भने यो सबैले सबै ठाउँबाट प्रतिबद्धता गरेर आफ्नो आफ्नो भूमिका निर्वाह गर्ने हो भने सकिन्छ। यो लाग्नुपर्छ, त्यो खालि कागजमा राखेर हुँदैन, प्र्याक्टिकली व्यवहार आफ्नो आचरण परिवर्तन गर्दै मेरो जिम्मेवारी पनि सम्झिने हुने सम्भव छ।
0: तपाईँ अहिले बेलुकी 6 बजेको प्रकृतिमूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के बुझ्नु नि बाबु, दाँत दुखेर मर्नु लागिसके म त कहीँ गएसन्छ भन्नु भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
8: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू?
10: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, काटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
8: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
11: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
12: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
8: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
0: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा असार 2 साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नतिजा सार्वजनिकका लागि सबै काम अन्तिम चरणमा पुगेकाले बोर्डले कक्षा 12 को नतिजा असार 2 साताभित्र सार्वजनिक गर्ने तयारी थालेको हो। बोर्डका अनुसार उत्तर पुस्तिका परीक्षणको काम सकिएको छ भने इन्ट्री रुजुको काम भइरहेको छ। कक्षा 12 को परीक्षा गत वैशाख 14 गतेदेखि भएको थियो। परीक्षामा कुल 4,18,000 विद्यार्थी सहभागी भएका थिए। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग सरकारका तत्कालीन पूर्व सचिव राम बहादुर रावलको रावल आयोग प्रतिवेदन 2052 कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज मन्त्री परिषद बैठकले विगत 31 वर्ष अघि सिफारिश भएर पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारका नाममा जारी भएको निर्देशनात्मक आदेशलाई पालना गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने भएको हो। सर्वोच्च अदालतको यो आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख लगत राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय भएको छ। बैठकले दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन पनि दिएको छ। यो निर्णयसँगै 2021 सालको नाफीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 ओडामा अतिक्रमण भएका सम्पूर्ण सार्वजनिक जग्गा तथा सहकारी जग्गाहरू खाली गर्ने बाटो समेत खुलेको छ। साथै उल्लेखित सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमणकारीहरूलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अघि बढ़ने भएको छ। ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा परिवारको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खोलेको छ। यसअघि गत वैशाख 28 गते तत्कालीन कायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र सारंगा सुवेदीको संवैधानिक इजलासमा सुनवाई गर्दै रायबाजी आदेश गरेको थियो। तत्कालीन कायमुकायम प्रधान न्यायाधीश मल्ल, न्यायाधीशहरू रेग्मी र फुयालले सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गर्नुभएको थियो भने न्यायाधीशहरू विनोद शर्मा र सारंगा सुवेदीले भने फरक मत राख्दै अपूरणीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाउनु भएको छ। अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न भनेको थियो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो। कर्णाली प्रदेशको विकट हिमाली जिल्ला हुम्लामा स्वास्थ्य सेवाको पहुँच बढ़ाउने उद्देश्यका साथ नेपाल भारत मैत्री अस्पताल भवन निर्माणको कार्य अघि बढ़ेको छ। हुम्लाको चंखेली गाउँपालिका दुईमा एक विशेष कार्यक्रमका बीच उक्त अस्पताल भवनको विधिवत शिलान्यास समेत गरिएको हो। दुर्गम क्षेत्रका नागरिकलाई आधुनिक स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ उक्त परियोजना अघि सारिएको हो। यो सुविधा सम्पन्न अस्पताल भवन भारत सरकारको करिब 14,80,00,000 रूपियाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको उक्त अस्पतालको कार्यान्वयन र व्यवस्थापनको जिम्मा हुम्लाकै चंखेली गाउँपालिकालाई दिइएको छ। भवनको शिलान्यास भएसँगै स्थानीयवासी खुशी भएका छन्। बीपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 ज्यान गएको छ। काभ्रे प्लाञ्चोकको बनेपाबाट जिल्लाको रोशी गाउँपालिकाको सुंगुरीतर्फ जाँदै गरेको B3X-9398 नम्बरको यात्रुवाहक बस आज दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा हालसम्म 8 ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब प्रेक्षक रविन विष्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार दुर्घटनामा 15 घाइतेको धुलिसल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मूल खबरमा अब विदेश खबर। मध्य पूर्वमा चलिरहेको इरान अमेरिका द्वन्दका कारण विश्व अर्थतन्त्र कोविड 19 महामारी पछिकै सबैभन्दा सुस्त वृद्धि दरतर्फ जाने जोखिम बढ़ेको भन्दै विश्व बैंकले चेतावनी दिएको छ। विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स प्रतिवेदनमा सन् 2026 लागि विश्व आर्थिक वृद्धि दरको अनुमान 2.9%बाट घटाएर 2.5%मा झारेको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति, चाप तथा ऋणको लागत बढ़नु यसका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विश्व बैंकका अनुसार मध्य पूर्वको द्वन्दले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा समेत गम्भीर असर पारेको छ। विशेष गरी इरानले विश्वका प्रमुख तेल तथा ग्यास ढुवानी मार्ग मध्ये एक मानिने हुर्मुज जल मार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भएको छ। मलखातको मूल्य पनि उल्लेख्य रूपमा बढ़ने प्रक्षेपण गरिएको छ, जसले खाद्यान्न मूल्यमा थप दबाव सृजना गर्ने देखिन्छ। अमेरिका र इरान बीच भएको युद्ध विराम अझै नाजुक अवस्थामा रहेको र दुवै पक्षबाट तनाव पुनः बढ़न सक्ने जोखिम कायम रहेकाले विश्व अर्थतन्त्रमाथि थप दबाव पर्न सक्ने विश्व बैंकले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनुभयो। व्हाइट हाउसमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोर्याउनु भएको बीबीसीले जनाएको छ। सहमति सम्बन्धी दस्तावेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ। यो सहमति भएपछि विश्वकै महत्वपूर्ण पेट्रोलियम ढुवानी मार्ग मानिने हुर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने समेत उहाँले दावी गर्नुभएको छ। तर इरानले भने ट्रम्पको दावीलाई तत्काल स्वीकार गरेको छैन। र मूल खबर अन्तमा खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडाले र बोस्निया एन हर्जगोभिनासँग खेल्दैछ। समूह बीको यो खेल क्यानाडाको टोरन्टो रंगशालामा नेपाली समयअनुसार राति 1:15 शुरू हुनेछ। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र प्रागवे खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जल्स रंगशालामा नेपाली समयअनुसार 7:15 शुरू हुनेछ। यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक। दाङका स्थानीय तहमा बढ़दै बेरुजु, तुलसीपुरका 58 सहकारी निष्क्रिय। आज विश्व बाल श्रम विरूद्धको दिवस, बाल श्रम न्यूनीकरणमा अझै चुनौती। 3 दशकपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खोल्यो। भारत सरकारको 14.5 करोड़ सहयोगमा नेपाल भारत मैत्री अस्पताल बन्ने भएपछि स्थानीय खुशी। र विदेश खबरमा मध्य पूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछिकै कमजोर अवस्थामा पुर्याउने विश्व बैंकको चेतावनी। खेल खबरमा विश्वकपमा पहिलो जीत खोजिरहेको क्यानाडाले बोस्नियासँग खेल्दै। हवस् त, बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रूमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विषयलाई धन्यवाद दिँदै म प्रेम कुमारी मगर पनि विदा हुन्छु। नमस्कार।

0: के उपचार गर्ने,
1: कृत्रिम दाँत लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार,
1: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
0: दाँतको कस्मेटिक उपचार,
1: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: खुसीको खबर,
8: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: हाम्रा सेवाहरू:
8: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
9: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
8: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
9: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
8: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
9: थप जानकारीको लागि
8: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
9: मोबाइल नम्बर 9680719194 र 9822856576।
7: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082-5200-5, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला?

0: म त हैरान भइसके।
1: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी होल्ड।
0: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
0: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
2: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
3: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
4: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाट केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
3: 10 बेड आईसीयू सेवा,
4: 10 बेड एनआईसीयू सेवा,
3: 10 बेड एसडीयू सेवा,
4: नर्मल डेलिभरी तथा सीएस सेवा,
3: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
4: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
3: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
6: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
0: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 082-525-316 र मोबाइल नम्बर 98-478-36-596।
7: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
8: बल्ल निभ्यो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
9: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
10: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
11: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
10: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौ।
12: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
13: रक्तदान जीवनदान
12: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
14: मिति यही जेठ 30 गते शनिबार,
12: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9847909000 र 9858754880।
15: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
4: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
3: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
4: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
5: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 MBPS केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेसराउटर किन्न 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
6: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम छारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यातिएको, हात भाँचिएको, कब्जियत, छारे रोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228 0149।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
1: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
0: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9558821568, 9435060 र 9490858816।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435272595 र 9910126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742279774। सेवा गर्ने मौका दिनुहोस्।
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
0: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
0: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747070611 र 9810871380।
10: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
0: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी कहाँ उपलब्ध सेवाहरू:
12: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
11: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
2: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
13: छोराले खोजेको,
14: आमाले रोजेको,
13: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
14: गृहपति,
13: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर।
15: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
13: का लागि आधिकारिक विक्रेता
15: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
13: सम्पर्कका लागि फोन
15: 08259075753 र मोबाइल 9808864071।
13: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
15: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
16: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
17: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
16: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
16: 10 बेड आईसीयू सेवा,
17: 10 बेड एनआईसीयू सेवा,
16: 10 बेड एसडीयू सेवा,
17: नर्मल डेलिभरी तथा सीएस सेवा,
16: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
17: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा।
16: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
18: मेरी आमोइनी घरत बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
19: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
18: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
20: हामी कहाँ साल, सिसौ, असना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
21: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558823894, 9478814894।
22: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वांचल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एण्ड एग्रोफार्म।
1: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
3: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एण्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
1: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
14: सृजना नर्सरी एण्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
23: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउ है।
24: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
25: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
24: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
25: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
24: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
25: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
3: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
1: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847736596।
26: रक्तदान जीवनदान,
27: महादान रक्तदान, रक्तदान गरी गरौं जीवन दान।
25: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: मिति यही जेठ 30 गते शनिबार,
25: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849709000 र 98

0: च्यानलबाट पनि सुन्न सकिन्छ। विधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय, 31 वर्षपछि कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, अतिक्रमी सरकारी जग्गा फिर्ता ल्याउने तयारी।
1: रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने।
0: सम्पत्ति शुद्धिकरण मुद्दामा भट्ट अग्रवाल र गोल्छा सहित 39 जना विरूद्ध मुद्दा दर्ता, काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु, स्टेरिङको सन्तुलन गुम्दा दुर्घटना।
2: चालकको भनाइ अनुसार चाहिँ अहिलेको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
0: अध्ययन भिसा प्रकरणमा मन्त्रालयभित्रै 3 सदस्यीय छानबिन समिति गठन, आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै संसदीय छानबिन समितिको माग, विपक्षी फाइल खोल्ने चेतावनी दिएर अर्थमन्त्रीले पुराना दललाई तर्साउन खोजेको आरोप।
3: प्रश्न गर्ने सांसदलाई तपाईँको कान्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो।
0: र कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 नाग्यो, फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोभिना खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: नेपालमा कुल 30,91,000 हेक्टर जमीन खेतीयोग्य भए पनि 37% जमीनमा मात्र सिंचाई सुविधा पुगेको छ। अझै पनि 63% जमीनमा सिंचाई सुविधा पुगेको छैन। सिंचाईको सुविधा नभई आकाशे पानीको भरमा रहेका किसानहरूलाई अहिलेको जस्तो अवस्थामा घाटा बेहोर्नुपर्ने अवस्था छ। धान कहिले लगाउने भन्ने आकाशे पानीको भरमा पर्नुपर्ने अवस्था छ। त्यसैले सरकारले सिंचाई सुविधा पुर्याउने विषयलाई प्राथमिकता दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुगुरेका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। आज दिउँसो बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा चालक सहित 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य 16 जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरूले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले सीआईएनसँग बताउनुभयो।
2: 8 जना मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। 1 जना फूलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, अनि अर्को इन्द्र बहादुर झाक्री हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका छ, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारी माया तामाङ वर्ष 60, उहाँको पनि रोशी गाउँपालिका, एउटा नम्बर 8 घर। त्यस्तै अर्को एकजना हुनुहुन्छ बम बहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। घाइते 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसएसयूमा बगाएर उपचार भइरहेको छ। चालकको भनाइ अनुसार चाहिँ अहिलेको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
5: 3 दशक भन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषदले 31 वर्ष अघि तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका आधारमा प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
1: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोग भन्ने गरिन्छ, रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
5: सरकारको यो निर्णयसँगै रावल आयोगले पहिचान गरेका तत्कालीन काठमाडौँ महानगरका 35 वडाभित्र अतिक्रमणमा परेका करिब 1,859 रोपनी भन्दा बढ़ी सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने बाटो खुलेको छ। सरकारले अब देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख तयार गर्ने, लगत अध्यावधि गर्ने र अतिक्रमणबाट जोगाउने प्रक्रिया अघि बढ़ाउने भएको छ। यसका लागि भूमि

0: व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको समेत जनाइएको छ। यसैबीच मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो। गत चैत 16 गते बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। विपक्षी दलले आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै यस विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले छानबिन समितिको माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले हिजो संसदमा बोल्दै विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै फाइल खोल्ने चेतावनी दिएपछि विपक्षीले तत्काल छानबिन शुरू गर्न चेतावनी समेत दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले अर्थमन्त्री वाग्लेलाई विगतका सबै घटनाहरूलाई छानबिनको दायरामा ल्याउन चुनौती दिनुभयो।
1: देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनुभयो। म सभा महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ। कमजोरी भए सच्याउन चाहन्छु सभा महोदय।
0: कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अर्थमन्त्री वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान भएको बताउनुभयो। उहाँले संसदमा धम्की नाराबाजी या प्रदर्शनको थलो नभई तर्क बहस नीतिगत विमर्शको थलो भएको उल्लेख गर्नुभयो।
2: प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो। संसदमा धम्की नाराबाजी या प्रदर्शनको थलो होइन, यो त तर्क बहस नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौं। राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व वारेस मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो। सभामुख
0: संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्री परिषदले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै संसदीय छानबिन समितिको माग गर्नुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अर्थमन्त्री वाग्लेले संसदमा नै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताउनुभयो।
3: यस पटक त अर्थमन्त्रीले के भन्नु सर, क्याबिनेटले पास गरिरहेको विधेयक पनि 16-17 पेज हेरफेर गरेकै हौ घटाएकै हौ भन्नुहुन्छ, त्यो पनि कुनै चाहिँ गल्ती महसुस छैन। त्यसो पाइँदैन, जति पेज हो त्यति पेज हो। संसदले टुङ्गाइ क्याबिनेटले टुङ्गाइसकेपछि अर्थमन्त्रीले आफैले स्वीकारिएपछि ल चाहिँ उहाँले अपराध गर्नुभएको छैन अरे, गल्ती गर्नुभएको छैन भने उहाँ त त्यो त ऊ हुन्छ त, प्रक्रियाहरू अब चाहिँ सुधार भएर जान्छन्।
0: प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोल प्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नक्कली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आजै आफ्नै कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्। समितिलाई घटनामा कर्मचारीहरूको भूमिका, जिम्मेवारी र प्रक्रियागत कमजोरीबारे अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। साथै अध्ययन भिसा सिफारिशका क्रममा कागजात प्रमाणीकरण कसरी भयो भन्ने विषय पनि समितिले अध्ययन गर्नेछ। मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा पेश गरिएका केही पत्र तथा कागजात नक्कली भएको पाइएपछि छानबिन शुरू गरिएको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्सा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाएर हिजो राति विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दामा व्यावसायिक दीपक भट्ट विरूद्ध सबैभन्दा बढ़ी 26 अर्ब 63 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25 अर्ब 59 करोड़ रूपियाँ भन्दा बढ़ी र शेखर गोल्छा विरूद्ध 52 करोड़ 50 लाख रूपियाँ बराबरको बिगो माग दावी गरिएको सूचना अधिकारी पार्वती हितानले सीआईएनसँग बताउनुभयो।
4: दीपक भट्ट, सुलभ अग्रवाल लगायत 39 जना विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दामा चाहिँ मुद्दा दायर भयो। अब चाहिँ आज चाहिँ पक्राउ गरिएका भनेका दुईजना प्रतिवादीलाई चाहिँ बयान तारिख सुरु भएको छ आजदेखि, अनि बाँकी अन्य प्रतिवादीहरू चाहिँ फरारी प्रतिवादी हुन्, उनीहरू चाहिँ बिस्तारै अदालतमा के अरे उपस्थित गराउने, बयान गराउने, अङ्ग पुर्याएर अब फैसला गर्ने प्रक्रिया हुन्छ। बिगोको हकमा 39 जनाको छुट्टा छुट्टै तरिकाले बिगो दावी लिएको छ, जसमा चाहिँ दीपक भट्टको हकमा चाहिँ 26 अर्ब 63 करोड़ 27 लाख 71 हजार 59 रूपियाँ 68 पैसा चाहिँ बिगो कायम गरिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरूबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 जना पुगेको छ। एएफसीका अनुसार आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी जेएससीका समर्थकहरूले आतंकवाद विरूद्ध कानून अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढ़िरहेको जनाइएको छ। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोविना बीच खेल हुँदैछ। तालिका अनुसार खेल 1:15 शुरू हुनेछ। भोलि बिहान भने 7:15 अमेरिका र पाराग्वे बीच खेल हुनेछ। यसअघि आज बिहान भएको समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 संघर्षपूर्ण जीत हासिल गरेको छ। मेक्सिको ग्वाडा लजार रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
5: सुशीला श्रेष्ठ। गोलभेडा खेतीबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका परिवार
6: वर्ग खमा छन् ऊ, उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
5: अपाङ्गता भएकाको हेरचाह गर्दै खेतीपाती गर्न सजिलो, सरोकारवाला निकायको भनाई। रिपोर्टसँगै प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक। खाद्य सुरक्षा र अधिकारको सवाल पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: खुशीको खबर। तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
8: किसानहरूका लागि खुशीको खबर।
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
8: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
9: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
5: व्यक्ति समाजका लागि बोझुन भन्ने पुरानो सोच अझै कतिपय ठाउँमा सुनिन्छ, तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिँदै उदाहरण राम्रा हुन थालेका छन्। जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक रूपमा गोलबेडा खेतीमा जुटेका छन्, जसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको उदाहरण पनि दिएको छ।
10: सिन्धुपाल्चोकको चौतारा साँगाचोगडी नगरपालिका 8 इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालारोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ। घाममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनल भित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढ़ेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
11: राम्रै भएको छ, 300 जति केजी सबोत मिलेको छ।
10: चौतारा साँगाचोगढी 13 ठूलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई, मल्चिङ र बायो डिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढ़ेको छ। गत वर्ष 1 टनेलबाट मात्रै करिब 50,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
6: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले तरकारी खेती गरेपछि उहाँको नि सिंहार सम्भार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। 1 किरेट 12 किलो निकाले हिजो मात्रै, त्यही अनुसारले एउटा नडलको बराबर आयो भने 1 लाख लगभग लिनुपर्ने सर।
10: चौतारा साँगाचोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल,
12: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिप्रिगेसनका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
10: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आयार्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाचोगढी नगरपालिका उपप्रमुख सीता थापा,
13: उहाँहरूको शारीरिक र मानसिक जुन अपाङ्गता हुनुहुन्छ त्यसलाई अलिकति वातावरणसँग जोड्न, घरबाट बाहिर निकाल्नको लागि र अलिकति श्रमसँग पनि जोड्ने र उहाँहरूलाई एउटा एक्सर्साइज पनि हुने, व्यायाम पनि हुने हिसाबले गर्दाखेरि हामीले यो घरको चौघेराबाट बाहिर निस्केर केही कामहरू उत्पादनसँग जोडिने कार्यक्रमहरूलाई हामीले जोडेका हौ। त्यसो गर्दाखेरि उहाँहरूको अभिभावकहरू सहभागी भएर उहाँहरूलाई जीविकोपार्जनको लागि, दैनिक घर चलाउनको लागि पनि निकै ठूलो मदत पुगेको, बिरामी भनौँ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने हामीले यो अहिले काम गर्दै जाँदाखेरि देख्यौं। यो किरा जन्ने रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
10: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेलभित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक,
14: सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रम।
5: कृषिमा बाल बालिकाको बढ़दो संलग्नता श्रममा कि काममा बुझ्नुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
16: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
15: हामी कहाँ उपलब्ध सेवाहरू:
17: दाँत निकाल्ने,
15: नयाँ दाँत राख्ने,
17: झिक्न नपर्ने गरी दाँत राख्ने,
15: दाँत भर्ने, दाँत सफा गर्ने,
17: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
15: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
18: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
19: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
5: कलाको भूमिका कस्तो हुनुपर्छ? विश्व खाद्य तथा कृषि संगठन नेपालका कार्यक्रम विशेषज्ञ मधु विश्वकर्मा र स्वतन्त्र अभियान नेपालका महासचिव ऋतु भट्टराईसँग साथी लील प्रकाश चन्दले छलफल गर्नुभएको छ।
14: बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने, बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेशीय तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ, गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ, परिवारहरूले स्कूल जाने बालबालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन बालबालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
20: कति उमेर अथवा कुन उमेर समूहका बालबालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यसकारण त्यो जोगाउने ढंगबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
14: बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकाले अलिकति हेर्नुपर्ने हुन्छ। जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने, ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बालबालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ। कुन उमेरकाले गर्ने भन्ने छ, जस्तै अब 12-14 वर्ष उमेरकाले होइन काम चाहिँ गर्न पाउँछन्, तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। आयलोको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बालबालिकामा 8 बालबालिका चाहिँ अझै पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले के भन्छ भन्दाखेरि 87% बालबालिका कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ।
20: ऋतु भट्टराईज्यू, स्वतन्त्रता अभियान नेपालले बाल बालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास, ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरोस् भन्नको लागि चाहिँ के काम गरिराख्नु भएको छ?
21: कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो दुई चाहिँ डिफरेन्सेस देखिन्छ। जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालबालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्ट्रीले चाहिँ त्यो होइन, जस्तो अघि तपाईँले मधुसले भन्नुभएको
20: 87%
21: कुराकानी गर्दा बाल श्रम र बाल कामको कुरा, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा 3-4 फ्याक्टर्सलाई हेर्नुपर्छ। पहिलो कुरा एज, उमेर, कुन वर्षको बालबालिकाले कुन काम लगाइएको छ। दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ, होइन, जस्तै 6 वर्षको बच्चालाई रातिको 11 बजे काम लगाउनु भने त्यो स्वास्थ्यमा जोखिमताको कुरा भयो, इन्भाइरोमेन्टको कुराहरू हुन्छ। अनि चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ। पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि विषादीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ, होइन, शारीरिक त भयो, त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ. दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ, नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाड़मा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ. हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ. कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ त्यसले पनि डिटर्माइन गर्छ कि बाल बालिकाहरू कति जोखिमदामा रहेको छ.
20: त्यो काम गरे बापत उसले ज्याला पाउँछ अथवा त्यसरी दिने लिने हुन्छ भने
21: श्रमको रूपमा लिइन्छ. अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि हेर्दाखेरि फ्यामिली बिजनेस देखिन्छ, त त्यहाँनिर चाहिँ त्यो बालबालिकाहरूले चाहिँ एज अ इम्प्लोइमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ. तर हाम्रो कानूनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली इन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानून रूपमा ल्याउनु नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बालकामको रूपमा डिफाइन गरेको. त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि अहिले जुन स्व मन्त्रालयले चाहिँ एक्ट ल्याउँदै हुनुहुन्छ त्यसमा क्लियरली डिफाइन गरिदिएको छ बालकाम के बालश्रम के हो. त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बालश्रम छ है भन्ने कुरा चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ हुन सक्छ.
20: अब 12-14 वर्ष उमेर समूहका बाल बालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि विदाको दिनमा अथवा पढ़ाईमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौ अथवा गर्नुहुँदैन भन्ने भयो. अब एफएओले यो पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइरहनु भएको छ यो बारेको जानकारीको लागि
1: खाद्य सुरक्षालाई कसरी अगाडि बढ़ाउन सकिन्छ त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ. दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू स्कूलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने कसरी सुनिश्चित गर्ने त भन्ने विषयमा प्रविधिमा अलिकति हामी काम गर्दैछौँ. कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ त्यसलाई चाहिँ जुन मान्छेको एकदम फिजिकल वर्क हुन्छ नि त्यो
20: शारीरिक
1: काम एकदमै उहाँले पनि भन्नुभयो कि एकदमै टन्टलापुर घाममा अब अहिले तराईमा गयो भने त होइन 42-45 टेम्परेचर छ तर पनि हजुरहरूले कहीँ न
20: कहीँ
1: यस्ता खाले प्रविधिहरू सामान्य प्रतिविधि तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढाउन सहज
20: खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएले जसरी चलाइरहेछ त्यो भयो. यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि बाल श्रम कति हो बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावकलाई हुन सक्छ किसान स्वयंलाई हुन सक्छ यो बारेमा जानकारी लिने दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि अथवा उत्पादन अलि बढ़ी र सचेतना अभियान पनि पछाडि सँगसँगै कार्य
1: पक्कै छ. यो दुईटै साइडमा डिमाण्ड साइड र सप्लाई साइड दुवैमा हामी काम गर्दैछौँ.
20: माग र आपूर्ति
1: दुवैमा हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषिबाट कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ. त्यो अहिले कार्यान्वयनको चरणमा छ. विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू विशेष गरेर उत्पादन गर्ने संस्था प्रड्युसर अर्गनाइजेसन भनेर भन्छ हामीले त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कूल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ जसमा हामीले बाल बालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिक युक्त भएको कृषिको काममा लगाउनु हुन्न भन्ने जनचेतनामूलक क्लास जनचेतनामूलक कार्यक्रमहरू होइन रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतको कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता अभिवृद्धि गर्ने त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर चल्यो.
2: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहकवश दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ. 3 दशकभन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आएको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ. मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ. विपक्षी दलहरूले आर्थिक विधेयकमा हेरफेर गरेको दावी गर्दै यस विषयमा थप छानबिन गर्न संसदीय समितिको माग गरेका छन्। अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नकली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नताको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ. सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट सुलभ अग्रवाल र शेखर गोल्सा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ. भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ. र फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बस्ने हर्ज गोविनिया बीच प्रतिस्पर्धा हुने भएको छ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
4: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सिसिटिभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सिसिटिभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तारसँगै हामी तपाईँसँगै
5: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो
8: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ पढाइ हुने विषयहरू
5: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट जन्म दर्ता नागरिकताको प्रतिलिपि दुई प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000 नोट शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ मोबाइल नम्बर 9578821568 9435060 र 9490585816
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
4: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435327695 र 9910126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्डादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041129।
2: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
9: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
9: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
10: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971। राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
5: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 082-5203-16 र मोबाइल नम्बर 98478-36596।
5: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
10: सृजना नर्सरी एन्ड एग्रोफार्म।
5: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
10: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
5: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
10: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा दाङ।
5: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578-20178 र 98134-11448।
11: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
12: रक्तदान जीवनदान,
13: महादान रक्तदान, रक्तदान गरी गरौं जीवनदान।
14: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: मिति यही जेठ 30 गते शनिबार,
14: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858854880।
16: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: उसको जिन्दगी हजुर बिना अधुरो छ। यदि ऊबाट केही गल्ती भएछ भने म माफी माग्छु।
1: मौज गर्ने बेला तिमी गर्ने, अहिले मलाई भिडाउनु खोज्ने।

0: ശ്രീ ഗാഡ്നിക്കാർ
1: होइन काइलोबा, तपाईँ सधैँ आया आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने।
1: किन पिर गर्नुहुन्छ काइलोबा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँडी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578359052।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान

0: प्राण सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
2: छोराले खोजेको
3: आमाले रोजेको
2: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
3: गृहपति
2: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थाङ खुसीको खबर।
4: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
2: का लागि आधिकारिक विक्रेता
4: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
2: सम्पर्कका लागि फोन
4: 08259075 3 र मोबाइल 98088640071।
2: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
4: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
6: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
5: हामी कहाँ उपलब्ध सेवाहरू?
7: दाँत निकाल्ने,
5: नयाँ दाँत राख्ने,
7: झिक्न नपर्ने गरी दाँत राख्ने,
5: दाँत भर्ने, दाँत सफा गर्ने,
7: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
5: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
8: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
11: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
10: 10 बेड आइसीयु सेवा,
11: 10 बेड एनआइसीयु सेवा,
10: 10 बेड एसडीयू सेवा,
11: नर्मल डेलिभरी तथा सीएस सेवा,
10: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
11: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा।
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-5226-86 र 590-475।
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
0: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
14: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
3: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटर का सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहू बस्नेत। मोबाइल नम्बर 9848303627 र 9825227262।
14: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
15: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
16: डाक्टर द्वारा उपचार हुने रोगहरू
15: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोश हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
16: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
17: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
18: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
19: के भो बोलादै के गुनगुनाइरहेको?
18: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
19: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
18: यति सजिलै?
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: के तपाई विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामी तपाईको माध्यम बनेर आएका छौ विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज सल्यान रोड तुलसीपुर दाल सम्पर्क फोन नम्बर 0825218447
2: र 0825218480
3: जीवन अत्यन्त सुन्दर छ कुनै दिन कुनै घण्टा कुनै पल केही पनि फर्केर आउने छैन त्यसैले मिठो बोलौ एकअर्कामा भाइचाराको सद्भाव राखौ सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो
2: जनहितमा रेडियो प्रकृति

0: एनएसए नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार चीन जाँदै भ्रमणबाट अपेक्षा किए।
1: चिनिया लगानीको निमित्त चाहिँ विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: सुस्ता क्षेत्रमा भारतीय सुरक्षा कर्मीको प्रवेश, घटना के हो?
2: बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीय वासीलाई पनि सम्झाइ बुझाइ गरी टोली त्यो ठाउँबाट फर्किएको छ।
0: नवलपरासी पश्चिमका सहायक सीडीओ र इरान अमेरिका सम्झौताका बुदाहरूबारे इरानी संचार माध्यममा चर्चा। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्यूयोर्कको स्टक मार्केटमा शुरू हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनेयर अर्थात 10 खर्ब डलर सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्सासमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मंगल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लड़ाई रोक्ने, रोका इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजैका दिन भएको एयर इण्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमीनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्यूरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौं जसले के भएको थियो भन्ने बारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीड़ितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइड सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चिनिया सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईंलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चीनिया समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै शुरू हुने गरी खनालको बेइजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोड़िएको पक्षमा काठमाण्डुले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेइजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्वसाथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
4: मुख्यत यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छ, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर चिनीहरूसित पनि त्यही अनुसारको कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
0: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढ़ाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
1: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा, कुन एरिया अब यो सरकारले केमा चाहिँ प्राथमिकता दिने भनेको छ, त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: त्यस्तै चीनमा रहेको कैलास मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेख पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरंगित बनेको छ। काठमाण्डुसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेइजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
4: हाम्रो सिगोलमाथिको अतिक्रमण भयो हाम्रो, यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नु भन्ने किन हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चीनमा पनि उठाउनु पर्छ।
0: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनुपर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालय का सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीलाई सम्पर्क गरी शुरूमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौ।
5: बिहान करिब 8:30 समयमा भारतीय एसएसबीको 6 टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 को नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा सोही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसपीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसपी र नेपाली जनताको बीचमा अलिकति चर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँलाई चाहिँ खबर गरिसकेपछि एसआई साहबको कमान्डमा 10 टोली गएर भारतीय एसएसपी र स्थानीय जनतालाई सचेत के हो भन्ने हिसाबले खोजबिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी शर्तमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले
2: कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरे टोली त्यो ठाउँबाट फर्किएको।
0: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
2: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपीको टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिर सशस्त्र प्रहरी बोला हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसपी सरले 26 नम्बर गणको एसपी सरले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
0: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि होइन।
2: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुईतर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिले काहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिले काहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति चाहिँ आउन सक्छ। तर त्यसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बीचमा अलिकति कोर्डिनेसन चाहिँ ग्याप भएको,
0: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाए।
2: हामीले त्यो उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसपी साहबहरूले एसएसपी सशस्त्र प्रहरीले सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाइ भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
0: भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
2: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ जाहेर चाहिँ गराइरहेको विषय हो। सुस्ता क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कूटनीतिक पहलबाट नै समाधान गर्नु बस्ने विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेसन लेभलमा पनि अब उता डीएम साहब र यता हाम्रो प्रमुख जिल्ला अधिकारी कोर्डिनेसन दिएर केही कामहरू चाहिँ भइरहेको छ, तर यो दीर्घकालीन यसको समस्या समाधान त कूटनीतिक तहबाटै सीमा निकोल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
0: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ,
2: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याउँछौँ।
0: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोशी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय, इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमा रेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
3: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेजहरूले अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमा रेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश। एक व्यक्ति एक बिरुवा लगाऊ,

0: साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98578-23971।
2: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
3: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478-44683 र 98478-64770। सेवा गर्ने मौका दिनुहोस्।